0: गरेको ठाउँबाट धन लाभ हुनेछ। समय राम्रो छ, जमिन किन्नु छ भने आजै बैना पट्टा गर्दा राम्रो हुनेछ। उच्च स्तरीय घनिष्ठ मित्रसँगको पनि आज भेटघाट गर्ने योग रहेको छ। हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्ने समय रहेको छ। उन्नति प्रगति पनि गर्न सक्नुहुनेछ। आजको समय राम्रो रहेकाले उपयोग गर्न सके त्यसले तपाईँलाई लाभ दिलाउनेछ। यात्रामा भने सावधान भएर अघि बढ्नु पर्नेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि पनि समय शुभ छ। लगानी गरेको कामबाट राम्रो मुनाफा प्राप्त हुनेछ। मानसिक शान्ति र आराम मिल्ने दिन रहेको छ आज। पारिवारिक सदस्य र आश्रित कर्मचारीबाट पनि तपाईँलाई राम्रो सहयोग प्राप्त हुनेछ। यसअघि रोकिएका सबै काम पूरा हुने ग्रहको चल रहेको छ। समयको सही उपयोग गर्न आवश्यक छ। आज टाढाको यात्रामा केही समस्या आउन सक्नेछ, सतर्क हुनुहोला। विशेष गरी यात्रा गर्दा धनमालको सुरक्षामा पनि ध्यान दिनुपर्नेछ। आवश्यक भर आफन्तसँग भेटघाट गर्ने कुराकानी गर्ने काम नगर्दा नै राम्रो हुनेछ। अझ आफन्तसँग रिसाएर आज बोल्दैन बोल्नुहोला, बरु चुप लागेर बस्नुहोला। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज ज्यादै फाइदाको दिन रहेको छ। त्यसकारण जे काम गर्दै हुनुहुन्छ महत्वपूर्ण कामलाई अगाडि सारेर गर्दा राम्रो हुनेछ। जग्गा जमिन किन्नु छ भने पनि आजका लागि शुभ रहेको छ। गाडी सवारी साधन खरिद गर्दै हुनुहुन्छ, खेतीपातीका काम शुरू गर्दै हुनुहुन्छ भने पनि आजका लागि दिन शुभ रहेको छ। यसअघि रोकिएका काम पनि आजै पूर्ण हुने ग्रह गोचरले देखाएको छ। आज नगद कारोबार गर्दा पनि ध्यान दिनुपर्नेछ। सकभर आज तपाईँ सिंह राशि भएका व्यक्तिको हातबाट आज नगद कारोबार नगर्दा राम्रो हुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूको लागि आज स्वास्थ्यमा समस्या हुन सक्ने ग्रह गोचर रहेको छ। समय त्यति शुभ मानिँदैन। यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्ने ग्रह गोचर पनि रहेको छ। कसैलाई नगद सावर दिनुभएको थियो भने उठ्न निकै मुस्किल पर्ने ग्रह गोचर रहेको छ। चिसोले स्वास्थ्यमा गडबडी पनि हुन सक्छ। समय खराब रहेकाले सतर्क हुन आवश्यक छ। आज टाढाको यात्रा नयाँ मित्रसँगको भेटघाट नगर्दा नै राम्रो हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि समय खराब रहेको छ। आज जो कसैले तपाईँलाई धोका दिने प्रयास गर्नेछन् आफ्नो क्षमता अनुसार जे काम गर्नेछ एक्लै गर्दा राम्रो हुनेछ। आज तपाईँले जसमाथि ठूलो भरोसा गर्नुभएको छ त्यही मानिसले तपाईँलाई आज धोका दिनेछन् सताउनेछन्। जुनसुकै काममा पनि आज सतर्क भएर मात्रै गर्नुहोला। आज टाढाको यात्रा पनि नगर्नुहोला। प्रत्येक काममा लगानी गर्नुभन्दा गरिरहेको पेसालाई निरन्तरता दिनु निकै राम्रो हुनेछ। आज परिवारमा पनि किचल हुन सक्ने ग्रह गोचरले देखाएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि समय शुभ छ। आकस्मिक रूपमा नगद धन प्राप्त हुन सक्ने ग्रह गोचर रहेको छ। यसअघि सापट्टि दिनुभएको छ भने आज फिर्ता हुन सक्ने देखिएको छ। अचल सम्पत्तिबाट पनि तपाईँलाई लाभ मिल्नेछ। विद्यार्थीहरूलाई उच्चतम लाभ मिल्ने र नयाँ रोजगारीको पनि अवसर मिल्न सक्ने ग्रह गोचर रहेको छ। आदर सत्कार प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ दिन आज रहेको छ। प्रयास गर्नुहोला। आजको समय शुभ रहेकाले शुभ समयको महत्व बुझेर अघि बढ्न आवश्यक छ। आज लामो दूरीको यात्रा पनि सफल हुन सक्ने ग्रह गोचर रहेको छ। घरमा धार्मिक कार्य गर्दै हुनुहुन्छ भने त्यसले निकै राम्रो गर्नेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि समय शुभ छैन। स्वास्थ्यमा पनि समस्या देखिनेछ। पानी उमालेर मात्रै पिउनुहोला, चिसो पानी आज नपिउनुहोला। पिसाब सम्बन्धी समस्या पनि देखा पर्न सक्छ। स्वास्थ्य जाँच गराउन आवश्यक छ। गरेको लगानीबाट नोक्सानी हुन सक्ने भएकाले आज लगानी नगर्नुहोला। आर्थिक लेनदेन व्यापार सबै कार्यमा आज विशेष ख्याल गर्नुपर्ने दिन रहेको छ। यात्राका लागि शुभ समय रहेको छैन। कसैसँग वाद विवाद पनि आज नगर्दा राम्रो हुने ग्रह गोचर रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज समय खराब छ। मनमा अशान्ति, यात्रामा पनि विघ्न बाधा रहेको छ। वायु रोगले सताउनेछ, पेट दुख्ने रोगले पनि सताउनेछ। खानामा गडबडी हुन सक्ने भएकाले घर बाहिर आज सकभर खाना नखानुहोला। कुनै चिन्ता पर्ने समाचार पनि आज सुन्नुपर्ने ग्रह गोचर रहेको छ। आज जस्तो सुकै बाधा अवरोध आए पनि निराश भने नहुनुहोला। काममा सक्रियता देखाउन आवश्यक छ। शैक्षिक क्षेत्रबाट पनि तपाईँलाई त्यति फाइदा देखिँदैन। जे काम गर्दा पनि सतर्क हुन आवश्यक छ। ताराको यात्रा पनि नगर्नु उपयुक्त हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूका लागि आज सबै प्रकारले समय शुभ रहेको छ, किनकि चन्द्रमा तपाईँ आफ्नै राशिमा रहेको छ। चिसो र पानीबाट मात्रै सतर्क हुनुपर्ने ग्रह गोचर रहेको छ। अरू काम तपाईँले सोचे अनुसारकै हुनेछ। आज जे काम गर्नु पनि राम्रो मानिन्छ। धार्मिक एवं सामाजिक कार्यबाट पनि तपाईँलाई प्रशंसा मिल्नेछ, मान सम्मान पनि मिल्न सक्ने ग्रह गोचरले देखाएको छ। टाढाको यात्रा मित्रसँगको भेटघाट निकै सुखद हुन सक्ने देखिन्छ। आज टाढाबाट तपाईँलाई उपहार प्राप्त हुन सक्ने देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिले व्यक्तिहरूको लागि आज समय ठिकठाक रहँदैन, गर्न खोजेका काममा सफलता हात लाग्न निकै कठिन हुनेछ, किनकि शत्रु स्थानमा आज चन्द्रमा रहनेछन्। कुनै पनि कडा परिश्रम गर्नुभएमा भने त्यसले केही प्रतिफल अवश्य दिनेछ, पाइमाथि नराम्रो आरोप पनि आज लाग्न सक्छ। त्यसकारण लेनदेन गर्दा आज सकभर नगर्दा नै राम्रो हुनेछ, गर्दै हुनुहुन्छ भने आफन्तसँग नगर्नुहोला, तपाईँ बाहेक अन्यको हातबाट गर्दा राम्रो हुनेछ। आज जे काम गर्दा पनि सतर्क हुनै पर्नेछ, ताराको यात्रामा पनि खासै उपलब्धि देखिँदैन। समग्रमा आजको समय खराब रहेकाले सकभर महत्वपूर्ण काम, धन लगानी, ताराको यात्रा नगर्दा नै राम्रो हुनेछ, खानपानमा पनि सतर्कता अपनाउन आवश्यक छ। राशिफल बारे जानकारी सँगै बलागो आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्, त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिम तर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम, पूर्व र दक्षिण तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ, अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:14 7:55 चौध बेला रहनेछ। बिहानमा 6:55 8:37 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:37 10:18 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसरी गर्न छुटेका र थाचिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:18 मध्याहमा 12 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12 दिनमा 1:41 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:41 3:23 रोग बेला रहनेछ। दिनमा 3:23 5:04 उद्योग बेला रहनेछ भने दिनमा 5:04 साँझमा 6:46 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 6:46 8:04 लाभ बेला रहनेछ। साँझमा 8:04 9:23 अमृत बेला रहनेछ। राति 9:23 10:41 काल बेला रहनेछ। राति 10:41 12 शुभ बेला रहनेछ। राति 12 1:18 रोग बेला रहनेछ। राति 1:18 राति 2:36 उद्वेग बेला रहनेछ। राति 2:36 3:55 चर बेला रहनेछ भने राति 3:55 भोलि बिहानमा 5:13 समय फेरि लाभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आज कुरा राहुकाल अर्थात सबैभन्दा खराब समय, बिहानमा 10:30 मध्याहमा 12 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यहीँ गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू, सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 5509।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: ओम जय जगदीश हरे।
9: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
10: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ती राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
9: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
11: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
9: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
12: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
12: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
12: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
12: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।
13: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
14: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
13: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
19: रेडियो सफलता 103.4 मेगाहर्ज। खिड्की खोलाको कुरा छ, हामीले 3 वर्ष अगाडि नै 2080 सालको 7 महिना 10 गते 35 दिन सूचना दिएर हामीले त्यहाँबाट खोला घरमा बनेको, अहिले मापदण्ड कुरा हामीले गरेका छैनौँ, मापदण्ड लागू गर्ने बेलामा चाहिँ त्यहाँको साथीहरूसँग बसेर किनभने त्यो क्षेत्रको टोटल डेभलपमेन्ट हुने कुरा हो, त्यहाँ करिडोर बनाइसके पछाडि चाहिँ त्यो त एउटा नयाँ गन्तव्य बन्छ, त्यो चाहिँ भोलि हामी सफल गरौँला। तर अहिले खोला घरभित्र खोलाको आफ्नो हिँड्ने घरलाई बन्द गरिदिएर होइन खोलै हिँड्ने ठाउँ नराखेर हामीले जुन अतिक्रमण गरेका छौँ 160 भन्दा बढी संरचना बनेका छन्, 35 दिनको सूचनाभित्र उहाँहरू त्यहाँबाट हट्नुपर्छ, हट्नु भएन भने नियमअनुसार हुन्छ। 80 सालमै उहाँहरू अदालत जानुभयो, अदालतले पनि यो कुरा गलत हो होइन, उपत्यका नगर विकास समिति र महानगरपालिकाले जो सूचना जारी गरेको छ त्यो सही हो, त्यस कारणले गर्दा खोलामा घर बनाएर अतिक्रमण गर्न पाइँदैन भनेर अदालतले फैसला गरे हुनाले जो जसले यो फिर्केको 8 किलोमिटरभित्र दायाँ बायाँ भएको जति पनि साथीहरू हुनुहुन्छ होइन स्थानीय बन्धुहरू हुनुहुन्छ उहाँहरूले यदि खोला घरमा हामीले पोल गाडेका छौँ त्यो पोलभित्र तपाईँहरूको संरचना छ भने अहिलेको 35 दिनको सूचनाभित्र यहाँहरूले आफै हटाइदिनु होला, आफै हटाउनु भएन भने त्यो हटाउन लाग्ने चार्ज समेत यहाँहरूको भागमा पर्ने कुरा हामीले सार्वजनिक गरिसकेका छौँ। यसमा चाहिँ 3 वर्षदेखि भन्दै आएको कुरा छ, अब पहिला पनि भनेकै हो, अहिले हुँदैन नभन्नु होला, किन भन्दा पहिला रोकिएको तपाईँको अदालतको कारणले, अदालतले स्टे अर्डर दिएको कारणले थियो, अहिले चाहिँ अदालतले पनि हामीलाई त्यो हटाउनु भनेर आदेश दिइसकेका छ, त्यस कारणले गर्दा फिर्केमा पनि अब सबैजनाले नै साथ सहयोग दिनुहोला भन्ने म अनुरोध गर्न चाहन्छु। पोखराको हकको कुरा गर्दाखेरि बसपार्थीभित्र रहनुभएको जति पनि झन्डै 500 को संख्यामा सुकुम्बासीका नाममा बस्नुभएको साथीहरू हुनुहुन्छ, अब उहाँहरूको एक्चुअल अवस्था के हो त्यसको हामी छानबिन गरिरहेका छौँ र उहाँहरूलाई उचित खालको व्यवस्थापन गरेर वा व्यवस्थापन हुने कुराको एस्योरेन्स गरेर उहाँहरूसँग हामी छुट्टाछुट्टै पनि कुराकानी गरिरहेका छौँ, विभिन्न टोलहरूमा हुनुहुन्छ, उहाँहरूले पनि सङ्घर्ष समितिलाई सहजीकरणमा बदल्नु भएको छ, यो खुसीको कुरा पनि हो, र हामी सबै यहाँ बस्नुभएको साथीहरू सबै बस्तीका प्रतिनिधिहरूसँग सपोर्ट गरेर सिँगै बसपार्क क्षेत्रमा चाहिँ बसपार्क निर्माण गर्न कस्तो बसपार्क बस्छ भन्ने त्यसको गुरु योजना पनि सार्वजनिक गरिसकेका छौँ, त्यसो भएको हुनाले अब बसपार्क बनाउनुपर्छ भन्ने कुरामा सर्वदलीय सर्वपक्षीय विभिन्न स्टेक होल्डरहरू सबैको एकमत छ, त्यसो भएको हुनाले यसमा र स्वयं त्यहाँ बस्नुभएको सुकुम्बासी क्षेत्रमा बस्नुभएको साथीहरूले पनि बसपार्क बनाउनुपर्छ, हामी सहयोग गर्छौँ, तर हाम्रा लागि चाहिँ उचित व्यवस्थापन गरियोस् भन्ने कुराहरू गर्नु भएको छ, त्यसमा चाहिँ उहाँहरूको जायज माग हो, त्यसमा चाहिँ हामी आवश्यक सहजीकरण गर्छौँ र त्यसको छानबिनको क्रममा छौँ।
20: माननीय सदस्य हर्कराज राई, माननीय सदस्य यथास्थानबाट आफ्नो कुरा राख्नुहोला।
21: सभामुख महोदय, मेरा केही प्रश्नहरू छन्, म आफ्नो विचार राख्नुभन्दा प्रश्न राख्न चाहन्छु। लिपुलिङमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई। आज देश अभिभावक विहीन बन्न पुगेको छ, हजारौं लाखौं गरीब सुकुम्बासीहरूलाई बेघर बनाएर रुवाउने, आत्महत्या गर्न बाध्य बनाउने सरकार असफल भइसकेको हामीलाई महसुस भएको छ। संविधानको धारा 16:1 सम्मानजनक बाँच्ने अधिकार, संविधानको धारा 37:1 आवासको अधिकार मौलिक हक उल्लंघन गरेको छ यो सरकारले। संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र? गरीबका भत्किएका बस्ती अनि बिजोग गरिराखिएका होल्डिङ सेन्टर्समा प्रधानमन्त्री जानुभयो कि जानुभएको छैन? कि आफ्नै कार्यालयमा लुकी बस्नुभएको छ? हामी उत्तर चाहन्छौँ। सरकारले आफै विधि थिति मिचेर अध्यादेश ल्यायो, लोकतन्त्रको याद दिलाउनु पर्ने भयो। नागरिक सर्वोच्चतालाई संसदको सर्वोच्चताले स्थापित गर्दछ, संसद छल्नु भनेको जनमत नमान्नु हो, लोकतन्त्र नमान्नु हो। विधि र थिति बसाउन किन सकेन यो सरकारले? सरकार आफैले लोकतन्त्रलाई किन कमजोर बनाउने दिशामा गयो? सरकार चलाउनेलाई अब अंकगणित समेत सिकाउनु पर्ने बाध्यता आयो, सामान्य हिसाब समेत सिकाउनु पर्ने बाध्यता आयो। संवैधानिक परिषद सम्बन्धमा 6 संख्यामा 3 कसरी बहुमत भयो? चौथो वरियतालाई पहिलो देख्ने सरकारको चार सरकारलाई चार पहिले आउँछ कि एक पहिले आउँछ भनेर सिकाउनु पर्ने भयो. विदेशी ऋण लिनमा विश्व कीर्तिमान राख्ने जस्तो देखिन्छ यो सरकारले. बिना योजना विदेशी ऋण ल्याउने सरकारले पछि आफैले व्यक्तिगत रूपमा आम जनताले तिर्ने हो. ऋणको प्रस्ताव संसदमा पेश गरेर घनीभूत छलफल गर्नुपर्छ कि पर्दैन, सांसदहरू मार्फत सम्पूर्ण नेपालीलाई औचित्य पुष्टि गरेर बुझाउनु पर्छ कि पर्दैन, बजेट बनाउँदा प्रतिपक्षी दलहरूसँग छलफल गर्नुपर्छ कि पर्दैन, कि एकलौटी स्वेच्छाचारी बनेर बजेट ल्याउने हो, के यो सरकार र सरकारमा बस्नेहरूको गोजीको पैसा हो, यो राज्यको ढुकुटी भए प्रतिपक्षसँग सल्लाह गरेर छलफल गरेर सबैतिरका जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बजेट बनाउनु पर्ने होइन र यसपालिको बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको बजेट हो, यो कुराको उत्तर हामीलाई चाहिन्छ. 100 रुपियाँको सामान ल्याउँदा भान्सार पिराउने सरकारले स्वदेशी उत्पादन बढाउने नीति के कस्तो अख्तियार गरेको छ कि जनतालाई भोकै मार्ने चाल मात्रै हो यो. रातभरि नाकाबाट लागू औषध तस्करी हुन्छ भन्ने खबर आएको छ त्यतातिर.
0: सीमावर्ती क्षेत्रको असन्तोषपछि भन्सार छोड सीमा 100 रुपियाँबाट बढाउने तयारी. सरकारी संचार संस्थाका प्रमुख पदमा खुलो प्रतिस्पर्धाबाट आवेदन आह्वान. कानून निर्माणमा नागरिकलाई पनि सहभागी गराइने. डिजिटल प्लेटफर्म सार्वजनिक. कसरी दिने कानून निर्माण बारे सुझाव हेर्नु आजको समाचारमा. भिजिट भिसाको नाममा भइरहेको विकृति र विसंगति अन्त्य गर्न सफल भएको अध्यागमन विभागको दावी. अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू. अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न. खेलकुद मन्त्री भन्छन् सीमित स्रोतका बावजूद खेलाड़ीको सम्मानमा कमी हुन दिने छैनौ. कोशी प्रदेशको नीति तथा कार्यक्रममा सक्षम छोरीदेखि कचन कवल सगरमाथा सड़कसम्म 2 वर्ष भर्म वर्ष मनाउने घोषणा. लुम्बिनी प्रदेशको उत्पादन रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा. बचत तथा ऋण सहकारीलाई प्राधिकरणमा दर्ता हुन फेरि आह्वान. असारसम्मको समय सीमा तोकियो. कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई विज्ञहरूको सुझाव. सांसदहरू भन्छन् विस्थापित सुकुम्बासीलाई अमानवीय तरिकाले होल्डिङ सेन्टरमा राखियो. ब्रिटिश गोर्खा सैनिक र उनीहरूका सन्ततिको नागरिकता सुनिश्चित गर्न सांसद लिम्बुको माग. किसानले 15 दिनभित्र भुक्तानी अनिवार्य रूपमा पाउने गरी कानूनी व्यवस्था गर्न सरकारसँग सांसद अधिकारीको माग. एमाले सांसद राई भन्छन् 1 हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे संसद बैठक चल्न दिँदैनौ. ट्याक्सीको कालो प्लेट वितरणमा 15 लाखको चलखेल र बाँदर नियन्त्रणका लागि अनुसन्धान गर्न सांसद महावीर पुनको माग. निजी लगानी आकर्षित गर्ने खालको बजेट आउने अर्थ सचिव उपाध्यायको भनाई. दूर संचार प्राधिकरणको अध्यक्ष बन्न 32 जनालाई दिए आवेदन. पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका 2 जनाको मृत्यु. दर्जन बढी बिरामी. 2 को अवस्था भने गम्भीर. म्याद गुज्रिएको बेकरी बेच्ने बेकर्स क्रिएसनलाई 2 लाख बढी जरिवाना. सेन्सर बोर्ड शब्दावली हटाइयो. नाम राखियो फिल्म एक्जामिनेशन कमिटी. अब कैंची नचलाइने ग्रेडिङ गरिने. 12 अङ्क घट्यो शेयर बजार. कारोबार भने बढ़्यो. घरेलु श्रृंखलामा 6 जीत निकाल्ने लक्ष्यमा नेपाल अमेरिकासँग खेल्दै. घरेलु मैदान र दर्शकको साथले टोलीको मनोबल उच्च छ. भारतलाई हराउँदै उपाधि जित्ने लक्ष्य रहेको नेपाली महिला भलिबल टीमकी कप्तान निरुता ठगुनाको भनाई. साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको विधाई. फिफा विश्वकप 2026 दुई महिला सहित 52 जना रेफ्री. युबोला प्रकोपको कारण रोकियो कंगोको विश्वकप प्रशिक्षण. पाकिस्तानका प्रधानमन्त्री शहाब शरीफ आगामी शनिबारदेखि मंगलबारसम्म चीनको राजधानी बेजिङको औपचारिक भ्रमणमा निस्कँदै. इन्स्टाग्राममा भाजपालाई उछिनेको केही घण्टामै कक्रोच जनता पार्टीको एक्स अकाउन्ट निलम्बन. हुर्मुजबाट निस्किए 60 लाख ब्यालर तेल बोकेका सुपर ट्रियाङ्कर. अमेरिकी संसदमा जन्मजातको आधारमा मात्रै सत्ता सम्हाल्न पाउने कानून पेश. भारतीय सत्ता हल्लाउँदै भर्चुअल साङ्ला. फ्रान्सको लियोनमा लागु औषध विरूद्धको कारवाही. 1000 सुरक्षाकर्मी परिचालन. 65 जना भन्दा बढी पक्राउ. इबोला प्रकोप विश्वव्यापी महामारीको अवस्थामा नरहेको विश्व स्वास्थ्य संगठनको निष्कर्ष. र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा आप खाने बित्तिकै किन लाग्छ केहीलाई पखाला. लगायत देश विदेशका 35 महत्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौ. हाम्रो भिडियो सामग्रीहरू अन्तिम समय हेरिदिनुहोला.
1: देशमै बसौ, देशमै केही गरौं. लोकसेवा तयारीका लागि दिन सन्देशमै रोजौ. एक पटक भर्ना जागिर नहुँदासम्म दुःख.
0: शुभ प्रभात इनसाइड नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ म पुष्प दहाल आज मिति 2083 साल जेठ महिनाको 8 गते शुक्रबार इस्वी सम्वत मे 22/2026 आज जेठ शुक्ल पक्ष षष्ठी तिथि आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईँमा उपस्थित भइसकेका छौं तपाईँले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनुहोला प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला आउनुहोस् आजको समाचार शुरू गरौं नयाँ संसद बनेपछि विपक्षीको पहिलो बेल घेराउ सम्बन्धी प्रसंगबाट गत फागुन 21 गते सम्पन्न निर्वाचनपछि भनेको प्रतिनिधि सभामा विपक्षी दलहरूले पहिलो पटक बेल घेराउ गरेका छन् प्रतिपक्षी दलहरू नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी र राप्रपाले बिहिबारको बैठकमा बेल घेराउ गरेका हुन् प्रतिनिधि सभा नियमावली 2079 नियम 56 प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदहरूसँग प्रश्न उत्तर गर्ने व्यवस्था छ त्यही व्यवस्थालाई कार्यान्वयनमा नल्याइएको भन्दै तीन दलले बेल घेराउ गरेका हुन् उनीहरूको बेल घेराउलाई कंग्रेसका सांसदहरूले भने आफ्नो स्थानबाट उभिएर समर्थन गरेका थिए विपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरू भने सदनको बैठक छोडेरै बाहिरिएका थिए तर विपक्षीको बेल घेराउ बीच सभामुख डोलप्रसाद हरियाले भने सदनलाई निरन्तरता दिनुभयो विपक्षीको नाराबाजी बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 प्रतिनिधि सभाबाट पारित भएको छ
3: देश बनाउनको लागि असाध्यै महत्वपूर्ण वैकल्पिक विकास वित्त परिचालन सम्बन्ध गरेको विधेयकमा माननीय सांसदज्यूहरूले राख्नु भएको महत्वपूर्ण संशोधनहरू स्वीकार गर्न पाएकोमा मलाई गर्व छ धन्यवाद
0: अर्थमन्त्री डाक्टर सोनी मुवागले सो विधेयक माथिको दफादार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो दफादार छलफलपछि अर्थमन्त्री वागले विधेयक पारित गरियोस् भन्दै पेश गरेपछि सत्तापक्षका सांसदको बहुमतले पारित भएको छ विधेयकमा दफादार छलफल र पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएनन् विपक्षीले उठेर विरोध गरेपछि सभामा कोर्याल प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुग्नु भएको थियो तर प्रधानमन्त्री शाहले आउने संकेत नदेखाएपछि उहाँ विपक्षीलाई पेलेर अगाडि बढ्नु भएको हो प्रधानमन्त्री बालेन्द्र शाहले उपयुक्त समयमा संसदमा उपस्थित भएर सांसदहरूको जवाफ दिने प्रतिक्रिया दिनुभएको छ सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा गरिएको जानकारी अनुसार प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको छ प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको उपस्थिति खोजिरहेका छन् प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षी दलहरूले संसद अवरोध नै गर्न थालेपछि बिहिबार सभामुख अरियाल प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नु भएको थियो सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री बालेन्द्र शाहले उपयुक्त समयमा संसद आउँला र सांसदहरूको जवाफ दिउँला भनेको सभामुख अरियालले कार्य व्यवस्था परामर्श समितिमा रहेका सदस्यहरूलाई बताउनु भएको छ प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभामा विपक्षी दलहरूले नाराबाजी गर्न थालेका छन् प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभामा विपक्षी दलहरूले नाराबाजी गर्न शुरू गरे सभामुख अरियालले विपक्षी दलका सांसदहरूको नाराबाजीका बीच प्रतिनिधि सभाको काम कारवाही अगाडि बढाउनुभयो विपक्षीको नाराबाजीकै बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पनि पारित भएको छ अर्थमन्त्री डाक्टर सोनी मुवागले उक्त विधेयकमाथि दबादार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो त्यस विधेयक उप प्राप्त संशोधनलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुभयो त्यसपछि नाराबाजीकै बीच सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरेको हो सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थिति हुने बताउनु भएको छ संसद भवन परिसरमा संचारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो सभापति लामिछानेलाई संचारकर्मीले प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउन सक्नु भएन भनेर प्रश्न सोधेका थिए जवाफमा सभापति लामिछानेले प्रधानमन्त्री बैठकमा सहभागी हुने बताए पनि कहिले सहभागी हुने बारे केही खुलाउनु भएन एक फरक प्रसंगमा बोल्दै सभापति लामिछानेले पार्टीको महाधिवेशन गर्न ढिला भएको स्वीकार गर्नु भएको छ संचारकर्मीले महाधिवेशन गर्न किन हतार गरेको भन्ने जिज्ञासाको जवाफ दिँदै उहाँले कहिले कार्यतालिका तय गरेको भए पनि विशेष कारणले सार्नु परेको बताउनुभयो अख्तियार रूपे अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा एमाले पूर्व भीआईपीहरूले राज्य कोषबाट गरेको उपचार खर्च फिर्ता गरेको छ नेपाल राष्ट्र बैंक सम्बन्ध स्रोतका अनुसार 1/2083 एमाले तीन पूर्व पदाधिकारीको उपचार खर्च बाबत राज्य कोषबाट भुक्तान भएको रकम फिर्ता गरेको हो पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव पूर्व प्रधानमन्त्री दय केपी शर्मा ओली र झलनाथ खनालको उपचार बाबतको झण्डै 4 करोड़ रूपियाँ नेपाल राष्ट्र बैंकमा गएर डिपोजिट भएको छ प्रचलित कानून विपरीत भीआईपीहरूले विदेशमा गएर उपचार खर्च राज्य कोषबाट बिहोरिरहेको भनी परेको उजुरीमाथि अख्तियार रूपे अनुसन्धान आयोगले छानबिन गरिरहेको छ गैर कानूनी रूपमा उपचार खर्च भुक्तान गरिएको विषयमा तत्काल अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्न हाम्रा प्रमुख लगायतका पदाधिकारीहरू माथि निकै ठूलो दबाव थियो। अख्तियारका एक उच्च पदस्थ कर्मचारीले भने अप्ठ्यारो नपर्ने गरी समाधानको उपाय निकाल्दै खर्च भएको रकम राज्य कोषमा दाखिला गर्ने उपाय निकालिएको देखिन्छ। एमाले पूर्व राष्ट्रपति डाक्टर यादवको नाममा 65,25,000, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा 2,39,65,714 रूपियाँ र झलनाथ खनालको नाममा खर्च भएको 81,39,155 रूपियाँ भुक्तान गरेको थियो। ती मध्ये सबैजसो रकम एमाले पार्टीको खाताबाट नै निकासा भएको स्रोतले बताएको छ। एकमुष्ट रूपमा सबै रकम 3,85,99,869 रूपियाँ हुन्छ। एमाले सम्बन्ध स्रोतका अनुसार पार्टीले नै खर्च बिहोर्ने भनी गोप्य निर्णय भएपछि कति तहको कारोबारबाट राष्ट्र ब्याङ्कबाट भुक्तानी भएको भन्ने विषयमा केही खुलाइएको छैन। त्यसमा पूर्व राष्ट्रपति डाक्टर यादवको केही रकम भुक्तानी हुन बाँकी छ। उपचार खर्च बापत रकम फिर्ता भएपछि एमाले केन्द्रीय कार्यालयका केही नेताहरूले परराष्ट्र मन्त्रालय, मालेखा नियन्त्रकको कार्यालय, अन्तर्गतको कोष तथा लेखा नियन्त्रक कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा रकम डिपोजिट गराएको प्रमाण पेश गरेका छन्। अख्तियार सम्बन्ध स्रोतका अनुसार सम्भवत छिट्टै मुद्दा नचलाउने निर्णय हुन सक्छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अनलाइन खबरसँगको प्रतिक्रियामा रकम फिर्ताको विषयमा आफूलाई थाहा नभएको बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ लगायतले उपचार खर्चका नाममा भीआईपीहरूले राज्य कोषको दोहन गरेको भन्दै अख्तियारमा उजुरी दिएका थिए। उक्त उजुरीको सूचना प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसम्म पुगेको थियो। नेकपा एमाले व्यवसाय मीनबहादुर गुरूङले आफ्नो तर्फबाट अनुदानमा बनाइदिने कार्यालय भवन नलिने भएको छ। जग्गादान सहित भवन दिने गुरूङको प्रस्तावलाई नेकपा एमाले धन्यवाद सहित फिर्ता गर्ने भएको हो। सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरूङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेरै बोल्खुमै कार्यालय बनाउने उल्लेख छ। कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरूङ दम्पतीलाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदन नगर बोल्खुमै निर्माण गर्ने निर्णय गरेको प्रस्ताव गरेको छ। गुरूङले दानमा दिने भनेको भवनको शिलान्यास 2081 असोजमा ओली र गुरूङ दम्पतीले गरेका थिए, तर उक्त भवन निर्माण भने भएको थिएन। सचिवालय बैठकले अब बोल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ। मदन आश्रित दिवसको अवसर पारि महासचिव शंकर पोखरेलले बोल्खुमै कार्यालय बन्ने घोषणा गरिसक्नु भएको छ। व्यवसाय गुरूङबाट दानमा जग्गा लिएर उहाँकै सौजन्यमा भवन पनि बनाउने निर्णयले एमालेमा ठूलो विवाद निम्त्याएको थियो। यही विषयलाई लिएर प्रश्न उठाउने नेताहरू बिन्द पाण्डे र उषाकिरण तिमसेनामाथि एमाले अनुशासनको कार्यवाही समेत गरेको थियो। सरकारले समस्याग्रस्त सहकारीका थप 304 साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहिबार कृषि सहकारी र शिव शिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार बिहिबार कृषि सहकारीका 88 जना र शिव शिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देश्य सहकारीका 156, पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने सरकारले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्ने छ। तीमध्ये अधिकांश साना बचतकर्ता परेका छन्। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिले जानकारी दिएको छ। सरकारले 3492 मुद्दामा विभिन्न अदालतबाट जफत हुने ठहरीका सम्पत्ति तथा साधन जफतको गति बढ़ाउन थालेको छ। कसुर जन्ने सम्पत्ति जफत सम्बन्धी ऐन अनुसार अदालतबाट फैसला भए अनुसारको सम्पत्ति तथा साधन जफत गरी सरकारको नाममा ल्याउन लागि हो। कसुर जन्ने सम्पत्ति व्यवस्थापन विभागले 6 जना शाखा अधिकृतलाई फैसला कार्यान्वयनका लागि विषयगत जिम्मेवारी तोकेको छ। सर्वोच्च अदालतबाट फैसला भई कार्यान्वयनका लागि सो विभागमा पठाइएका सम्पत्ति शुद्धिकरण सम्बन्धी 34 मुद्दा कार्यान्वयनको जिम्मेवारी एउटा शाखा अधिकृतलाई दिएको छ। सर्वोच्च अदालतबाट भ्रष्टाचार सम्बन्धी कसुर ठहर भएका 2,79 मुद्दा कार्यान्वयनको जिम्मा अर्को शाखा अधिकृतलाई तोकिएको छ भने अन्य कसुरका 111 मुद्दाका लागि छुट्टा छुट्टै अधिकृतलाई जिम्मेवारी दिएको छ। त्यस्तै विशेष अदालतबाट सम्पत्ति शुद्धिकरण सम्बन्धी 17 मुद्दामा कसुर ठहर भएका, राजस्व अनुसन्धान विभागबाट राजस्व चुहाड सम्बन्धी कसुर ठहर भएका 283 मुद्दा र विदेशी विनिमय अपचलन सम्बन्धी 380 मुद्दा कार्यान्वयनका लागि छुट्टा छुट्टै अधिकृतलाई जिम्मेवारी दिएको छ। विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार मुद्दा कुन अदालतमा कुन अवस्थामा रहेका छन् पत्ता लगाउने, अन्तिम भएको वा पुनरावेदन गएको, पुनरावलोकनमा रहेको वा दोहोर्याइ पाउ भनी प्रक्रियामा रहेको छुट्याउने काम भइरहेको बताउनुहुन्छ। उहाँका अनुसार सम्बन्धित अदालतबाट फैसला कार्यान्वयन भएको छ भने विभागले तयार पारेको फारममा सोको खण्डीकृत तथ्याङ्क राख्ने गरिएको छ। फैसला कार्यान्वयनमा नगएको भए प्रक्रिया अगाडि बढ़ाउने काम भइरहेको उहाँले बताउनु भएको छ। सम्पत्ति वा साधन जफत भइसकेपछि पनि विभागको फारमको खण्डीकृत तथ्याङ्क राख्ने काम भएको उहाँले जानकारी दिनुभएको छ। सरकारले सीमावर्ती क्षेत्रमा 100 रुपियाँ भन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियममा कडाई गरेपछि उत्पन्न व्यावहारिक समस्या बीच भन्सार छूटमा ल्याउन पाइने सामानको सीमा बढ़ाउने तयारी भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटबाट यस्तो सीमा बढ़ाउने तयारी गरेको हो। नयाँ बजेटबाट यो नियम संशोधन गरी स्थल मार्गबाट भन्सार छूटमा ल्याउन पाउने सामानको अधिकतम मूल्य सीमा बढ़ाउने तयारी गरिएको भन्सार विभाग र अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। भन्सार सम्बन्धी झिटी गुण्टा व्यवस्थापनमा 100 रुपियाँसम्मका निजी प्रयोगका वस्तु भन्सार प्रमुख ले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ। यही व्यवस्थामा टेकेर थोरै भन्दा थोरै सामान ल्याउने सर्वसाधारणलाई पनि प्रहरी प्रशासनले लछार पछार गरेपछि आलोचना बढ़ेको थियो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसदहरूले समेत व्यावहारिक कोणबाट नहेरी कडाई गरिएकाले असन्तुष्टि जनाएका छन्। 100 रुपियाँको मात्र सीमा त कार्यान्वयन गर्न सकिने नै थिएन कि शून्य नै हुनु पर्यो कि बढ़ाउनु पर्यो भन्ने थियो। यस विषयमा अर्थमन्त्रीले पनि चासो राख्नु भएको छ। भन्सार विभागका एक अधिकारीले भनेका छन् आगामी वर्षको बजेटबाट यो सीमा बढ़नेछ। सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धक प्रेस काउन्सिल नेपालको अध्यक्ष तथा सार्वजनिक सेवा प्रसारण संस्थानको अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धात्मक आवेदन आह्वान गरेको छ। जारी गरिएको सार्वजनिक सूचना अनुसार इच्छुक तथा योग्य व्यक्तिहरूले जेठ 7 गतेदेखि 18 गतेसम्म आवेदन दिन सक्नेछन्। गोर्खापत्र संस्थान नेपालकै सबैभन्दा पुरानो राष्ट्रिय दैनिक प्रकाशन संस्था हो भने प्रेस काउन्सिल नेपाल संचार माध्यमको नियमन तथा पत्रकारिता सम्बन्धी विषय हेर्ने निकाय हो। सार्वजनिक सेवा प्रसारण संस्थान अन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल सञ्चालनमा छन्। सरकारले हाल सार्वजनिक संस्थाहरूमा नियुक्ति प्रक्रियामा सुधार गर्ने नीति अन्तर्गत विभिन्न कदम अगाडि बढ़ाइरहेको जनाएको छ। यसअघि पनि राजनैतिक नियुक्ति पुनरावलोकन राजदूत नियुक्तिमा खुला प्रतिस्पर्धाको तयारी तथा मन्त्रालय शंका घटाउने निर्णयहरू सार्वजनिक भइसकेका छन्। सरकारको यो कदमसँगै संचार क्षेत्रका प्रमुख संस्थानमा नेतृत्व चयन प्रक्रिया थप खुला र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। यद्यपि छनौट प्रक्रिया छनौट समितिको संरचना तथा अन्तिम नियुक्ति मेरिटका आधारमा हुने वा नहुने विषयमा भने चासो व्यक्त गरिएको छ। यस सम्बन्धमा आवेदन प्रक्रिया सकिएपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ। कानून निर्माण प्रक्रियामा नागरिकको समेत सहभागिता गराउने उद्देश्यले सरकारले डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बिहिबार एक भिडियो सन्देश मार्फत यस्तो जानकारी दिनुभएको छ। उहाँका अनुसार गत 27 वैशाखमा कानून दिवसको अवसरमा यो प्लेटफर्मबारे घोषणा गरिएको थियो। यस मार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्ने उहाँले जानकारी दिनुभयो। कानूनहरू नागरिककै लागि बन्ने भए पनि निर्माण प्रक्रियामा जनसहभागिता पर्याप्त नभएको बताउँदै उहाँले कानूनी सचेतना विस्तार र नागरिक सहभागिता दुवै सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। नागरिकलाई नेपालमा भएका कानूनबारे जानकारी दिँदै कानून निर्माण प्रक्रियासँग पनि प्रत्यक्ष जोड्ने गरी एउटा डिजिटल प्लेटफर्म शुरू गर्ने घोषणा गरेका थियौं। उहाँ भन्नुहुन्छ, आज हामीले उक्त प्लेटफर्मलाई औपचारिक रूपमा सार्वजनिक गरेका छौं। कानून नागरिकका लागि बन्ने भएकाले कस्तो कानून बन्छ वा बनाउनुपर्छ भन्ने कुरा स्पष्ट रूपमा राख्न नपाएको भन्दै त्यसलाई सहज बनाउनका लागि यस्तो प्लेटफर्म लागू गरिएको उहाँले बताउनु भएको छ। अध्यागमन विभागले भिजिट भिजा सम्बन्धी सबै प्रकारका विकृति र विसंगति नियन्त्रणमा राखेर उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। बिहिबार डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस्तो दावी गर्नुभएको हो। उहाँले भिजिट भिजाको नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोड़िएका गतिविधि तथा अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रूपमा लागेको पनि उल्लेख गर्नुभएको छ। उहाँले अध्यागमनसँग सम्बन्धित समस्याहरू, अध्यागमनको कार्यशैली र कानून कार्यान्वयनको कमजोरीको कारण उत्पन्न हुने गरेको भन्दै त्यसतर्फ अध्यागमन सचेत भएर लागेको समेत बताउनु भएको छ। उहाँले विभागले विदेशी नागरिकको गतिविधिमाथि समेत प्रभावकारी निगरानी गर्न थालेको बताउनुभयो। महानिर्देशक तिवारीले विगतमा नेपाली नागरिक विदेश जान खोज्दा उनीहरूको उद्देश्य गतिविधिमाथि कडाईका साथ निगरानी गरिए पनि नेपाल आएका विदेशी नागरिकको गतिविधिप्रति पर्याप्त चासो नदिएको भन्दै त्यसमा व्यापक सुधार भइरहेको बताउनु भएको छ। उहाँले आवश्यक सबै कागजात हुँदाहुँदै पनि भिजिट भिजामा विदेश जानबाट रोकिएका नेपाली नागरिकलाई विभागमा उजुरी गर्न आग्रह समेत गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाड़ीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ। बिहिबार मन्त्रालयमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जितको शुभकामना सहित विदाई गर्दै उहाँले यस्तो बताउनु भएको हो। दक्षिण एसियाली फुटबल महासंघ साफ महिला च्याम्पियनशीपमा सहभागी हुन जाने टोलीका लागि आयोजित विदाई कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाड़ीको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताउनुभयो। मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको खुलेर प्रशंसा गर्नुभयो। टोलीको सुधार उन्मुख खेलले देशको शिर ठाडो पारेको उल्लेख गर्नु भएको छ। राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो त्यति गर्न नसकेको प्रति आत्मालोचना गर्दै उपलब्धि सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाड़ीको वृत्ति विकासमा सरकार सधैं प्रयत्नशील रहने बताउनु भएको छ। टोलीमा अनुभवी र नयाँ खेलाड़ीहरूको सन्तुलित सम्मिश्रण रहेको प्रति खुशी व्यक्त गर्दै मन्त्रीले वरिष्ठ खेलाड़ीहरूलाई अनुजहरूलाई मार्गदर्शन गर्न र नयाँ खेलाड़ीहरूलाई अग्रजबाट सिक्न आग्रह गर्नुभयो। उक्त अवसरमा मन्त्री पोखरेलले चोटका कारण टोलीमा पर्न नसकेका खेलाड़ीहरूको योगदानको स्मरण गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ। आफ्नो मन्तव्यको अन्त्यमा मन्त्री पोखरेलले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन आग्रह समेत गर्नुभयो। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। सरकारले पर्यटनलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधार बनाउने लक्ष्य लिएको छ, जसका लागि आर्थिक वर्ष 2083 साल साउनदेखि 2085 असारसम्मको दुई वर्षलाई कोशी प्रदेश भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ। चालू आर्थिक वर्षलाई पनि प्रदेश सरकारले भ्रमण वर्षको घोषणा गरेको थियो, तर कार्यान्वयन पक्ष भने कमजोर छ। प्रदेश सरकारले सुनसरीको बरहा क्षेत्र पेण्डेश्वर दन्तकाली र विष्णु पादुकालाई जोडेर चारधाम सर्किट बनाउने घोषणा गरेको छ। पूर्वाधार विकासमा कोशी प्रदेशले रेल र सुरुङ मार्गको सम्भाव्यताको विषयलाई समेटेको छ। सुनसरीको चतरादेखि चौरी खर्कसम्म रेलमार्ग, बहुद्देश्य तमोर लेउती सुरुङ मार्ग र कचन कबल सगरमाथा द्रुत मार्गको सम्भाव्यता अध्ययन गर्ने नीति ल्याएको छ। कचन कबल नेपालको होचो स्थान हो। नेपालको होचो स्थानबाट संसारकै अग्लो स्थानसम्म सड़क पूर्वाधार, रेल र सुरुङ मार्ग निर्माणको अध्ययन संघीय सरकारको समन्वयमा हुनेछ। प्रदेश सरकारले निर्माण गरेको पूर्वाधार संरचनाको पहिचान खुल्ने गरी सौन्दर्यीकरण गर्ने योजना बनाएको सरकारले छुट्टै मानक रंग संकेत चिन्ह राख्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। प्रदेश सरकार आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको बिहिबारको बैठकमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक कार्यान्वयन योग्य र प्रणामुखी बजेट ल्याइने स्पष्ट पार्नुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, सार्वजनिक खर्चमा मितव्ययता अप्नाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनु भएको छ। प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा समृद्ध लुम्बिनी खुशी नागरिकको दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाइने उहाँले उल्लेख गर्नुभएको छ। मन्त्री कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार विकास मार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउने पनि बताउनुभयो। राष्ट्रिय सहकारी प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई दर्ताका लागि पुनः आह्वान गरेको छ। सरकारले सहकारी ऐन 2084 संशोधन अध्यादेश मार्फत प्राधिकरणमा दर्ता हुने समय सीमा हटाएसँगै प्राधिकरणले फेरि खुला गरेको हो। सरकारले अध्यादेश मार्फत प्राधिकरणमा दर्ता हुन नगएका सहकारीहरूलाई के गर्ने भन्ने निर्णय प्राधिकरणले नै लिने व्यवस्था गरेको छ। अध्यादेश मार्फत सहकारी ऐन 2074 संशोधन गरेर दर्ता नभएका सहकारीको हकमा प्राधिकरणले नै समयावधि तोक्न सक्ने व्यवस्था गरेपछि आगामी असार 32 गतेसम्मको समय तोकेर फेरि दर्ता आह्वान गरेको हो। यसअघि केपी शर्मा ओली नेतृत्व सरकारले 2081 चैत्र 18 गते पनि अध्यादेश मार्फत नै सो ऐन संशोधन गरेको थियो। उक्त संशोधनले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न प्राधिकरण स्थापना गर्ने तथा नियमन र सुपरिवेक्षणको काम गर्ने व्यवस्था थप गरेको थियो। उक्त व्यवस्था अनुसार सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थालाई 1 वर्षको अवधि प्रदान गरी प्राधिकरणमा दर्ता हुनुपर्ने अनिवार्य व्यवस्था गरेको थियो। 2082 चैत्र 17 गतेसम्ममा प्राधिकरणमा दर्ता हुन दिएको समय सीमा सहकारीको संख्या न्यून भएपछि अध्यादेश मार्फत समय सीमा हटाइएको थियो। अर्थ समितिमा बजेटमाथिको छलफलमा विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउन भ्याट दर 13% घटाउन, व्यक्तिगत आयकर छूटको सीमा बढ़ाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। बजारमा माग घट्दै गएको, मध्यम वर्गको जीवनयापन महँगिएको र उद्योग मैत्री वातावरण कमजोर बनेको भन्दै आगामी बजेट मार्फत कर संरचना र वित्तीय असंघीयतामा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा करविद रूप खड्काले अर्थतन्त्रमा माग वृद्धि र सकारात्मक व्यावसायिक वातावरण सिर्जना गर्न मूल्य अभिवृद्धि कर भ्याटको दर घटाउने विषयमा सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो। अर्थ समितिमा बजेट सम्बन्धी छलफलका क्रममा उहाँले वर्तमान 13% भ्याट दरलाई घटाएर 12, 11 वा 10% ल्याउन उपयुक्त हुने बताउनु भएको छ। उहाँका अनुसार करको दर घटाउने निर्णय गर्दा केवल भ्याटमा मात्र केन्द्रित नभई समग्र कर संरचनाको विश्लेषण गर्नुपर्छ। खड्काले एउटा वस्तु आयात गर्दा भ्याट, अन्तशुल्क र भन्सार महसुल जस्ता कर लाग्ने उदाहरण दिँदै सरकारले आवश्यक राजस्व विभिन्न माध्यमबाट संकलन गर्न सक्ने स्पष्ट पार्नुभयो। उहाँले चालू आर्थिक अवस्थालाई ध्यानमा राख्दै कर संरचनामा लचकता आवश्यक रहेको पनि बताउनु भएको छ। बजारमा उपभोग र माग कमजोर भइरहेका बेला करको दर घटाएर उपभोक्ताको क्रय शक्ति बढ़ाउन सक्ने उहाँको तर्क थियो। बजेट सम्बन्धी छलफलका क्रममा अर्थ समितिको बैठकमा बोल्दै अर्थविद चन्द्रमणि अधिकारीले सामान्य जीवन यापन गर्ने मध्यम वर्ग र निम्न मध्यम वर्गको बढ़दो जीवनयापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छूटको सीमा उल्लेखनीय रूपमा बढ़ाउनु पर्ने बताउनु भएको छ। उहाँले दैनिक उपभोगका अधिकांश वस्तु तथा सेवामा मूल्य वृद्धि भइरहेको उल्लेख गर्दै अहिले कायम रहेको कर छूटको सीमा यथार्थप्रद नभएको बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले नेपालको वित्तीय असंघीयता प्रणालीमा गम्भीर विसंगति देखिएको बताउँदै बजेटले त्यसलाई सुधार गर्न सक्नुपर्ने बताउनु भएको। अर्थ समितिमा बजेट सम्बन्धी छलफलका क्रममा उहाँले तीनवटै तहका सरकारसँग ठूलो रकम बचत भएर बसेको अवस्थामा केन्द्र सरकार भने ऋण लिएर ब्याज तिर्न बाध्य भएको बताउनुभयो। राष्ट्रिय सभाका सांसदहरूले सरकारले काठमाडौँको सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकहरूलाई अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन्। सार्वजनिक नीति तथा प्रत्याजित विधान समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बिहिबार बसेको संयुक्त बैठकमा सांसदहरूले विस्थापित नागरिकलाई सरकारले न्यूनतम व्यवस्था समेत नगरिकन राखेको आरोप लगाएका छन्। दुवै समितिले नागार्जुनको इसंगुलमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेको थियो। अनुगमनको क्रममा विस्थापित परिवारको अवस्था दयनीय देखिएको सांसदहरूको भनाइ छ। बैठकमा सांसदहरूले सरकारको सुकुम्बासी बस्ती हटाउने अभियानप्रति तीव्र असन्तुष्टि जनाए। वैकल्पिक पुनर्स्थापना बिना डोजर चलाएको उनीहरूको आरोप छ। सर्वोच्च अदालतको आदेश विपरीत अझै पनि सुकुम्बासी बस्तीमा डोजर चलाउने अभियान चलिरहेको भन्दै उनीहरूले त्यसलाई रोक्न सरकारसँग माग पनि गरेका छन्। बैठकमा नेपाली कंग्रेसका सांसद किरण बाबु सरस्वती भूमिहीन सुकुम्बासीले संविधान र मानव अधिकार अनुसार बाँच्न पाउने अधिकार नपाएको बताउनुभयो। स्थायी समाधान बिना बस्ती हटाउन अनुचित भएको उहाँको तर्क रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सांसद लीमा अधिकारीले किसानहरूको भुक्तानी 15 दिनभित्र अनिवार्य हुने गरी आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ। बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उखु किसान, दूध किसान लगायतको भुक्तानी वर्षौंसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गर्नु भएको हो। सांसद अधिकारीले किसानको पसिनाको मूल्य दिने कुरामा हिचकिचाउने कार्यले मुलुकलाई समृद्ध बनाउन नसक्ने तथ्यलाई पनि सरकारले हेक्का राखेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले किसानले समयमा आफ्नो वस्तुको उचित मूल्य नपाउँदा युवाहरू उर्वर भूमि छोडेर विदेशी बाध्य हुनु परेको तर्फ पनि सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। सांसद अधिकारीले मुलुकमा खाद्य आत्मनिर्भरता चाहिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनुभयो। प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ। सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाइरहँदा पनि सरकार गम्भीर नभएको भन्दै उहाँले सो समस्या समाधानका लागि 7 दिनभित्र पनि उचित कदम नचाल्ने संसद बैठक सञ्चालनमा कठिनाई हुने चेतावनी दिनुभएको हो। बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीविकामा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ। उहाँले बदमाशी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई शास्ति दिने बाँदरलाई नियन्त्रण गर्न नसकेको हो भनी प्रश्न समेत गर्नुभयो। प्रतिनिधि सभा सदस्य महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको बताउनु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पुनले ट्याक्सी व्यवसायी र मजदूरहरू चरको शोषणमा परेको दावी गर्नुभयो। सांसद पुनले सरकारले ट्याक्सी आयातमा 250-300% भन्सार शुल्क लिने गरेको उल्लेख गर्दै थप 15 लाख रूपियाँ कालो प्लेटका लागि अवैध रूपमा असुल भइरहेको बताउनु भएको छ।
4: त्यो ट्याक्सीको लाइसेन्स प्लेट लिनको लागि 15 लाख रूपियाँ कालो प्लेट लिनको लागि ट्याक्सीको पैसा त छुट्टै भयो, 30-35 लाख रूपियाँ पर्छ। कालो प्लेट लिनलाई 15 लाख रूपियाँ चाहिँ यो लिने चलन रहेछ,
0: अवैध रूपमा असुल भइरहेको बताउनु भएको छ। यस विषयमा आफूले यातायात विभागका महानिर्देशकसँग समेत छलफल गरेको र यसमा प्रदेश सरकारदेखि विभागसम्मको मिलेमत हुन सक्ने आशंका व्यक्त गर्दै तत्काल छानबिन गरी खारेज गर्न पनि उहाँले माग गर्नुभयो। एउटा ट्याक्सी चालकले 15 लाख रूपियाँ उठाउन मात्रै करिब 15 महिना लाग्ने भन्दै उहाँले यस्तो व्यवस्थाले निम्न वर्गका श्रमिकको परिवार पाल्न कठिनाई भएको बताउनु भएको छ। नेकपा एमाले पदाधिकारीदेखि धेरै केन्द्रीय सदस्यलाई तुलनात्मक कमजोर भूमिका रहने विभागमा थन्क्याएर केही केन्द्रीय सदस्यलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ। आज बस्ने सचिवालय बैठकमा पारित गर्ने तयारी रहेको प्रस्ताव अनुसार जिम्मेवारी पाउनेमा प्रदीप ग्यावली, शेरबहादुर तामाङ, विशाल भट्टराई, क्षेत्रीज थेवे, रश्मि आचार्य, सूर्य पाठक र निरज आचार्य रहेका छन्। ग्यावलीलाई विदेश मामिला विभाग प्रमुख प्रस्ताव गरिएको छ। एमालेमा लामो समय उक्त विभागको प्रमुख शीर्ष तहका नेताहरूले लिने गरेका थिए। माधव नेपाल, जननाथ खनाल, केपी शर्मा ओलीहरूले कुनै बेला विदेश विभागको प्रमुख सम्हालेका थिए। गत मंगसिरमा सम्पन्न 11 राष्ट्रिय महाधिवेशनमा महासचिव पदका दावेदार रहनुभएका ग्यावलीलाई उक्त विभागको प्रमुख दिने तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेललाई नै महासचिव दोहोर्याउने निर्णय लिएपछि ग्यावलीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिनुभएको थियो। विदेश विभागपछि शक्तिशाली मानिने संगठन विभागको जिम्मेवारी भानुभक्त ढकालले पाउने निश्चित देखिएको छ। ओली एमालेको नेतृत्वमा आएपछि ढकालले निरन्तर प्रभावशाली भूमिका पाउँदै आउनु भएको छ। गत महाधिवेशनबाट सचिव चयन भएपछि उहाँलाई संगठन विभागको जिम्मेवारी दिँदैछ। एमालेका सबै जनसंगठनको गर्ने भएकाले यो महत्वपूर्ण जिम्मेवारी हो। अर्को प्रभावशाली विभाग शेरबहादुर तामाङलाई दिइँदैछ। पार्टीभित्र वैचारिक सैद्धान्तिक काम गर्ने स्कूल विभागको प्रमुखमा तामाङलाई प्रस्ताव गरिएको हो। राष्ट्रिय युवा संघको इन्चार्जमा क्षेत्रीज थेवे, अन्धेरा सबैको इन्चार्जमा लक्ष्मी आचार्य, निर्वाचन विभागको प्रमुख निरज आचार्य र प्रचार विभागको प्रमुख सूर्य पाठकलाई दिने प्रस्ताव गरिएको छ। नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष बन्न 32 जनाको आवेदन परेको छ। सूचना तथा संचार मन्त्रालयले मागेको खुल्ला प्रतिस्पर्धाका लागि उक्त संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ। जसमा रोहित कौनियर, नरेन्द्र कुमार दास, राकेश ताम्रकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष शाहको आवेदन परेको छ। त्यसै गरी सुशील प्रसाद शाह, अनिल कुमार झा, नरेन्द्र मान सिंह महर्जन, अमलेन्दु नारायण सिंह, नजीव जीसी, महेन्द्र प्रसाद पाण्डेय, डाक्टर शैलेन्द्र गिरी, बुद्धि प्रसाद आचार्य, अर्जुन घिमिरे, एना दयन भट्ट, अनन्त मान सिंह, मधुसूदन दहालले समेत आवेदन दिएका छन्। त्यस्तै दिवगराज लुइटेल, श्रीकृष्ण सुवेदी, सनाउल्लाह खान, डाक्टर भोजराज घिमिरे, सुनिल कुमार मिश्र, अम्बर स्थापित, पंकज कुमार दास, कृष्ण मान धुजु, दीपक राज उप्रेती, माधव अधिकारी, नवीन कुमार कण, दिवेश शिवाकोटी र डाक्टर राजीव सुब्बाको आवेदन परेको मन्त्रालयले जनाएको छ। त्यस्तै गरी सदस्य पदमा 4 जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ, जसमा अमृत कुमार रूपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असल गुरू हक रहेका छन्। लेखा समिति सदस्यमा 9 जनाको सदस्यता आवेदन परेको छ। बजार व्यवस्थापन सदस्यमा 5 र प्रशासन र प्राविधिक सदस्यमा 15 जनाको आवेदन परेको बताइएको छ। पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्बा गाउँपालिका 5 ताहु ओ मन्जाङ नजिकैका 66 वर्षीय विनीमाया कामु मगर र 37 वर्षीय बालकुमारी खाम्चा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ। जंगली च्याउ खाएपछि बिरामी भएका उनीहरूको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा मृत्यु भएको हो। स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईको अनुसार खाम्चाको बुधबार र कामुको मंगलबार मृत्यु भएको हो। त्यस्तै जंगली च्याउ सेवन गर्ने दर्जनौ बढी बिरामी परेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको खसी बजारमा रहेको बेकर्स क्रिएसन प्रालीलाई 2,05,000 रुपियाँ जरिमाना तिराएको छ। बिहिबार अनुगमनका

निर्देशन दिएको छ। केन्द्रीय चलचित्र जाँच समितिको दशकौं लामो इतिहासमा पहिलोपटक केही महत्वपूर्ण परिवर्तनहरू भएका छन्। जाँच र व्यवस्थापन सम्बन्धी ती परिवर्तनको कार्यान्वयन शुरू भइसकेको छ। समितिको अंग्रेजी नाम परिवर्तन भएर अब सेन्टर फिल्म एक्जामिनेशन कमिटी राखिएको छ। नामबाट सेन्सर बोर्ड भन्ने शब्दावली हटाइएको छ। यसअघि सेन्टर बोर्ड अफ फिल्म सेन्सर नाम रहेको थियो। नयाँ नाममा फिल्म मेज्जू र काजीलाई प्रदर्शन अनुमति सहितको प्रमाणपत्र प्रदान गरिएको छ। साथै अब फिल्ममा बिप राखिने छैन र कैची लगाइने छैन। फिल्मको जाँच गरेर ग्रेडिङ सहितको प्रमाण पत्र दिइनेछ। एडल्ट कन्टेन्ट छ भने त्यसलाई एडल्ट सर्टिफिकेट दिइनेछ। सर्टिफिकेटको कार्यान्वयनको लागि हलको अनुगमनमा कडाई गरिने भएको छ। अब समिति ग्रेडिङको अवधारणामा अगाडि बढ़िसक्यो। यसै साता समितिमा नियुक्त सदस्य मनोज पण्डितले भन्नुभयो। साथै यसै साताबाट जाँचको क्रममा निर्माताले खाजा खुवाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। काजी फिल्मका निर्माण नियन्त्रक प्रकाश हमालले आफूले यसअघि धेरै पटक फिल्म जाँच गराए पनि पहिलो पटक खाजा नखुवाइकन अत्यन्तै सहज ढंगले फिल्म जाँच गराएको बताउनुहुन्छ। यसअघि धेरैवटा फिल्मलाई जाँच गराए, अहिले जस्तो सजिलो र सहजीकरण यसअघि कहिले भएको थिएन। उहाँले भन्नुभयो, खाजा नखुवाइकन जाँच गराइएको यो पहिलो अवसर हो। मेज्जू फिल्मका निर्देशक अनिल बुढा मगरले पनि फिल्म जाँच गराउँदा सजिलो भएको अनुभव सहितको फेसबुक स्टाटस लेख्नु भएको छ। समिति सदस्यमा नियुक्त हुने बित्तिकै पण्डितले समितिको कार्यशैली सुधार र परिवर्तनबारे 10 मध्ये सुझाव राख्नु भएको थियो, जसमध्ये केही बुधाको कार्यान्वयन शुरू भएको छ। थप सुझाव कार्यान्वयनको प्रक्रियामा रहेको उहाँले बताउनुभयो। अघिल्लो दिन 30 अंक बढ़ेको शेयर बजार बिहिबार 12.36 अंकले घटेको छ। यो कमीपछि नेप्से परिसूचक 2742 अंकमा कायम भएको छ। बजार घट्दा कारोबार रकम केही बढ़ेको छ। अघिल्लो दिन 3.82 अर्ब कारोबार भएकोमा बिहिबार 3.89 अर्ब कारोबार भयो। बिहिबार बजार दिनभर जस्तो रातो अंकमा रह्यो। 72 कम्पनीको मूल्य बढ़ो भने 188 कम्पनीको मूल्य घटे, 9 कम्पनीको मूल्य स्थिर रह्यो। सबैजसो समूहका सूचक घटेका छन्। यद्यपि सबै समूहका सूचकको गिरावट दर भने 1% भन्दा कम रह्यो। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेल आज खेल्दैछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको एक श्रृंखलामा खेलेका 3 मध्ये नेपालले 2 वटा खेल जितेको छ। पहिलो खेलमा स्कटल्याण्डसँग जितको निकै नजिक पुगेर पनि पराजित भएको नेपालले त्यसपछि अमेरिकालाई अनि स्कटल्याण्डलाई पराजित गरेर अङ्क तालिकामा लामो समयपछि बटम टू अर्थात पुछारको 2 स्थान छाडेको छ। हाल 22 अंकका साथ लीग टू अङ्क तालिकामा 5 स्थानमा रहेको नेपालले अब श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई जितेमा 28 खेलबाट महत्वपूर्ण 24 अंक हुनेछ, जसले नेपालको शीर्ष 4 सम्भावना निकै बलियो बनाउने। नेपालभन्दा माथि अब नेदरल्याण्ड्स 24 खेलमा 28 अंकका साथ 4 स्थानमा छ भने 28 खेलमा 31 अंक सहित ओमान तेस्रोमा रहेको छ। शीर्ष 2मा अमेरिका र स्कटल्याण्डको समान 38 अंक रहेको छ। नेपालले अब यसपछिका श्रृंखलामा नेदरल्याण्ड्स र ओमानसँग पनि खेल्न बाँकी रहेकाले नेपालको शीर्ष 4 भित्र पर्ने सम्भावना अझै पनि राम्रै देखिन्छ। त्यसका लागि जित भने आवश्यक छ। अब हुने अन्तिम खेलमा नेपाल घरेलु श्रृंखलाको छैटौं जित निकाल्न चाहन्छ। ओमान र युएसँगको श्रृंखलामा पनि 3 खेल जितेको नेपालले जारी अमेरिका र स्कटल्याण्डसँगको श्रृंखलामा पनि तेस्रो जित निकाल्ने लक्ष्यमा छ। मंगलबार भएको स्कटल्याण्डसँगको खेलपछि लेग स्पिनर सन्दीप लामिछानेले बाँकी सबै खेलहरू महत्वपूर्ण रहेकाले जितको लक्ष्य राख्ने बताएका छन्। हामीलाई जसरी हुन्छ जित्नै पर्ने अवस्था छ, बाँकी जति खेल छ त्यो सबै जितेर ढुक्कले शीर्ष 4मा परेर बस्ने हो, सन्दीपले भनेका छन्। समान किसिमको लय कायम गर्न नसकेको आलोचना खेप्दै आएको नेपालले जारी श्रृंखलामा लगातार दोस्रो जितको लयलाई निरन्तरता दिँदै त्यही विनिङ मोमेन्ट कायमै राख्ने प्रयास गरिरहेको छ। श्रृंखलाका बारेमा प्रशिक्षक स्टुअर्ट लले पनि सधैँ पहिलेको जस्तो चमत्कार नहुने बताउँदै जति खेल बाँकी छ त्यस खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका थिए। त्यस्तै बुधबार स्कटल्याण्डलाई हराएपछि अमेरिकाका पेस बलर सौरभ नेत्रभलकरले आजको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्। नतिजा के हुन्छ त्यो त म अहिले भन्न सक्दिन, तर खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेको छु, सौरभले भनेका छन्। नेपाली खेलाड़ीलाई एनपीएलले धेरै सहयोग पुगेको मैले देखे। हामी राम्रो खेल प्रस्तुत गर्नेछौ, त्यो मैदानमा कन्डिसन चाँडै परिवर्तन हुन्छ, त्यो कन्डिसनमा अपडेट हुन सक्नुपर्छ, उनले भनेका छन्। लीग टू अंक तालिकामा अमेरिका फेरि शीर्ष स्थानमा फर्किएको छ। अमेरिकाले 27 खेलमा 38 अंक जोडेको छ। श्रृंखला शुरू हुनु अगाडि पनि अमेरिका शीर्ष स्थानमै थियो, तर स्कटल्याण्डले लगातार 2 जित निकाल्दै शीर्ष स्थान उक्लिएको थियो। स्कटल्याण्डको पनि 32 खेलबाट समान 38 अंक छ। नेट रन रेटका आधारमा अमेरिका भन्दा पछाडि रहेकाले स्कटल्याण्ड दोस्रो स्थानमा रहेको हो। नेपालको 27 खेलमा 22 अंक छ। अमेरिकाले जारी श्रृंखलामा लगातार 2 हारपछि पहिलो जित निकालेको छ। अमेरिकाले बुधबार स्कटल्याण्डलाई पराजित गरेको थियो। अमेरिका पनि विनिङ मोमेन्ट कायम राख्ने लक्ष्यमा छ। हेड टू हेडको कुरा गर्दा नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा 12 पटक आमने सामने भएका छन्। नेपालले 5 खेल जित्दा 6 खेलमा पराजित भएको छ। एक खेल भने टाई भएको छ। कीर्तिपुरमा हालसम्म भएका 3 खेल नेपालले जितेको छ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान निरुता ठगुनाले आगामी प्रतियोगिताका लागि टोलीको तयारी उत्साहजनक रहेको बताएकी छन्। छोटो समयको प्रशिक्षण भए पनि नयाँ र पुराना खेलाड़ीहरू बीचको उत्कृष्ट समन्वयले टोली सन्तुलित र बलियो भनेको उनको धारणा छ। टोलीको तयारीबारे जानकारी दिँदै कप्तान ठगुनाले तयारी निकै राम्रो भएको बताएकी हुन्। अनुभवी र युवा खेलाड़ीको सम्मिश्रणले टीममा राम्रो कम्बिनेशन मिलेको र आफ्नो उत्कृष्ट प्रदर्शन मैदानमा देखाउन आतुर रहेको उनले बताएकी छन्। घरेलु मैदानमा खेल्न पाउनु टोलीका लागि ठूलो अवसर र ऊर्जाको स्रोत भएको पनि उनले तर्क गरेकी छन्।

कति जति रोचक र अनौठो मानिएको छ त्यो भन्दा बढी यसले केही दिनमै हासिल गरेको अप्रत्याशित सफलता र आगामी दिनमा राजनैतिक परिदृश्यमा पार्न सक्ने सम्भावित प्रभावलाई लिएर विभिन्न दृष्टिकोणबाट हेर्न थालिएको छ। यो सम्पूर्ण घटनाको बीच मे 15, 2026 सर्वोच्च अदालतमा भएको एउटा सुनवाईबाट शुरू भएको हो। कथित नक्कली कानून डिग्रीसँग सम्बन्धित मुद्दामा प्रधान न्यायाधीश सूर्यकान्तले गरेको एउटा मौखिक टिप्पणी सामाजिक सञ्जालमा फैलियो। सुनवाईका क्रममा उनले केही बेरोजगार युवाहरू सांसद मीडिया र आरटीलाई कार्यकर्ता बनेर प्रणालीमा साङ्ला कक्रो जस्तै र आक्रमण गर्ने भनी टिप्पणी गरेपछि उक्त भिडियो क्लिप केही घण्टाभित्रै सामाजिक सञ्जाल र एक्स र इन्स्टाग्राममा भाइरल हुन पुग्यो। लाखौं प्रयोगकर्ता विशेष गरी युवा पुस्ताले यसलाई बेरोजगारीको मार खेपिरहेका सम्पूर्ण युवावर्गमाथिको अपमानका रूपमा बुझेपछि सामाजिक सञ्जालमा ठूलो आक्रोश नै पैदा भयो। यद्यपि प्रधान न्यायाधीश सूर्यकान्तले भोलिपल्टै अर्थात 16 मईमा एक स्पष्टीकरण जारी गर्दै मीडियाको एक वर्गले आफ्नो मौखिक टिप्पणीलाई गलत रूपमा प्रस्तुत गरेको भन्दै आफूलाई पीड़ा भएको बताएका थिए। उनले विशेष रूपले नक्कली डिग्रीको सहायताले कानूनी सेवामा प्रवेश गरेकाहरूको मात्र आलोचना गरेको प्रष्टीकरण दिए पनि इन्टरनेटको गतिसँग फैलिसकेको आक्रोशलाई रोक्न भने निकै ढिला भइसकेको थियो। यही कड़ा असन्तुष्टि र तीव्र आक्रोशको ज्वालाबाट डिजिटल दुनियाँमा ककरो जनता पार्टी नामक मोर्चाको उदय हुन पुग्यो। यो आन्दोलन शुरू गर्ने श्रेय 30 वर्षीय युवा अभिजित दिपकेलाई जान्छ। उनी मूल रूपमा महाराष्ट्रको औरंगाबाद हालको छत्रपति सम्भाजी नगरका बासिन्दा हुन्। यसैले उनी एक राजनैतिक संचार रणनीतिकार हुन्। पुणेबाट पत्रकारितामा स्नातक गरेपछि अमेरिकाको प्रतिष्ठित बोस्टन विश्वविद्यालयबाट पब्लिक रिलेशनमा स्नातकोत्तर डिग्री हालै पूरा गरेका छन्। उनले प्रधान न्यायाधीशको टिप्पणीको भोलिपल्ट 16 मईमा एक्स प्लेटफर्म मार्फत एउटा गुगल फर्मको लिंक सार्वजनिक गरेका थिए। यो फर्म ककरो जनता पार्टीमा सदस्य लिनका लागि जारी गरिएको थियो। त्यहाँ उनले पोस्ट गर्दै बेरोजगार अल्छी लगातार अनलाइन रहने र व्यावसायिक रूपमा गनगन गर्न सक्ने योग्यता भएका सबै ककरोजहरूका लागि नयाँ प्लेटफर्म शुरू गरिएको भनी व्यङ्ग्य गरेका थिए। यो पोस्टले सामाजिक सञ्जालमा आगमा घिउ थप्ने काम गर्यो, जसको परिणामस्वरूप केही घण्टामै 15,000 भन्दा बढी मानिसले गुगल फर्म मार्फत साइन अप गर्न पुगे। डिजिटल माध्यमबाट फैलिएको यो अभियान यति तीव्र बन्यो कि 3 दिनभित्रै यसको सदस्य संख्या 1 करोड़ नाग्यो। मे 20 आइपुग्दा 1 लाख भन्दा बढीले औपचारिक रूपमा सदस्यता लिइसकेका थिए। डिजिटल ब्याङ्कका रूपमा शुरू भएको यो अनौठो अनलाइन आन्दोलन 81 यति शक्तिशाली र व्यापक बन्न पुग्यो कि देशका स्थापित राजनीतिक दलहरू समेत यसको प्रभावलाई गम्भीरतापूर्वक लिन बाध्य भएका छन्। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा आँप खाने बित्तिकै किन केही व्यक्तिलाई पखाला लाग्छ? गर्मीको आगमनसँगै बजारमा छ्याप छ्याप्ती आँप भेटिन थाल्छन्। केही मानिसहरू आँपलाई फ्रिजमा राखेर चिसो आँप टोकेर वा चुसेर खान रुचाउँछन् भने कोही आँपको रस सेक वा आँपको मिठाई खान उत्सुक देखिन्छन्। स्वाद र पोषणले भरिपूर्ण यो फल धेरै जसोको मन पर्ने फलभित्र पर्दछ। तर कोहीलाई आँप खाएपछि पेट दुख्न थाल्छ, कसैको पेटमा ग्यास बन्छ त कसैलाई पेटमा भारी महसुस हुन्छ र कसैलाई पखाला पनि लाग्छ। स्वास्थ्य विज्ञहरू आँप आफैमा हानिकारक भएको विश्वास गर्छन्। तर खाने विधि, मात्रा र शरीरको पाचन क्षमताले यसको स्वास्थ्य लाभ निर्धारण गर्छ। स्वस्थ व्यक्तिले आँप खाएपछि सामान्यतया पखाला अनुभव गर्दैनन् भनेर सिके बिरला अस्पतालकी क्लिनिकल पोषणविद दिपाली शर्मा भन्छन्। एक पटकमा धेरै आँप नखाँदासम्म वा अनुचित तरिकाले आँप नखाँदासम्म यस्तो नहुने बताउँछिन्। एकै पटकमा धेरै आँप किन खानु हुँदैन त? आँपमा राम्रो मात्रामा फाइबर हुन्छ, यसले पाचन सुधार गर्न मदत गर्छ। तर आवश्यकता भन्दा धेरै फाइबरको सेवन गर्दा पेट दुख्न सक्छ। धेरै मानिसहरूले एकैचोटि 3-4 आँप खान्छन्, जसले पेटमा दबाव बढाउन सक्छ र पखाला निम्त्याउन सक्छ। आँपमा फ्रुक्टोज हुन्छ, यो भनेको फलफूलको चिनी हो। केही मानिसको शरीरले यसलाई सजिलै पचाउन सक्दैन। यसले ग्यास, पेट फुल्ने र पेट दुख्ने जस्ता पेटका समस्याहरू निम्त्याउन सक्छ। पहिले नै कमजोर पाचन भएका मानिसहरूले यी समस्याहरू अझ बढी अनुभव गर्न सक्छन्। धेरै पाकेको आँपले पनि निम्त्याउन सक्छ समस्या। धेरै पाकेको आँपको स्वाद मिठो हुन्छ, तर केहीको लागि यो मिठासले एसिडिटी र पेटमा जलन निम्त्याउन सक्छ। विशेष गरी यदि खाली पेटमा वा धेरै मात्रामा आँप खाएमा यसले पेट खराब हुने जोखिम बढाउन सक्छ, हानिकारक हुन सक्छ। रासायनिक रूपमा पाकेको आँप, केही ठाउँमा आँपलाई चाँडै पकाउन रसायनहरूको प्रयोग गरिन्छ। यसरी पाकिएका आँप प्राय पेटका लागि प्रतिकूल हुन्छन् र आन्द्रामा जलन गराउँछन्। त्यसैले प्राकृतिक रूपमा पाकेको आँप किन्ने प्रयास गर्नुपर्छ। सरसफाईमा ध्यान। गर्मीमा फलफूल छिट्टै बिग्रिन्छ। तपाईँले राम्ररी नपखालिकन काटेको आँपलाई लामो समयसम्म खुल्लामा राख्नुभयो भने त्यसमा ब्याक्टेरिया उत्पन्न हुन थाल्छन्। यस्तो आँप खाँदा पेट दुख्ने, बान्ता हुने र पखला लाग्ने समस्या हुन सक्छ। सड़क किनारमा खुल्लामा काटेर बेचिने फलफूलहरू सकेसम्म नखानुहोला। आँप खाँदा ध्यान दिनुपर्ने कुराहरू। एकैचोटि धेरै आँप नखानुहोस्। खानु अघि आँप राम्रोसँग धोएर खानुहोस्। काटेको आँपलाई लामो समयसम्म बाहिर नछोड्नुहोस्। तेल वा मसलादार खानासँग आँप नखानुहोस्। यदि तपाईँको पेट संवेदनशील छ भने सन्तुलित मात्रामा आँप खानुहोस्। के त्यसो भए आँप खानु बन्द गर्नुपर्छ त? आँपमा शरीरका लागि लाभदायक मानिने धेरै आवश्यक पोषक तत्वहरू पाइन्छ, त्यसैले आँपलाई पूर्ण रूपमा व्यवस्था गर्नु भने हुँदैन। तपाईँलाई चाहिएको भनेको सन्तुलित आहार र त्यसलाई खाने सही तरिका हो। उचित सावधानी अपनाउने हो भने स्वादका साथ आँप खान सकिन्छ र कुनै समस्या बिना यसको मिठो स्वादको आनन्द पनि लिन सकिन्छ।
यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौं। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईँको केही प्रतिक्रिया

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ अहिले एसी पछि विद्यालय सामुदायिक विद्यालयहरू केमा व्यस्त छन् यो विषयमा छलफल गर्नेछौ र एउटा सामुदायिक विद्यालयले एससीमा उत्कृष्ट नतिजा ल्याउनका लागि त्यो विद्यालयभित्र गर्नुपर्ने कामहरू के छन् यो विषयमा छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ हामी सबैको चिर परिचित विद्यालय कास्की जिल्लामा रहेको छोरेपाटन माध्यमिक विद्यालयका प्रधान अध्यापक हुनुहुन्छ दिल्ली राम शर्मा सर। उहाँसँगको कुराकानी लिएर आएका छौ। सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत।
1: धन्यवाद।
0: यो वर्षको एसई परीक्षामा छोरेपाटन माध्यमिक विद्यालयबाट चाहिँ 4 GPA सबैभन्दा धेरै विद्यार्थीले 4 GPA ल्याउनुभयो होइन, यो अहिलेको नतिजालाई चाहिँ कसरी हेर्नु भएको छ सर?
1: धन्यवाद म्याडम। छोरेपाटन माध्यमिक विद्यालय पोखराको एउटा प्रतिष्ठित र दक्षिण पश्चिममा रहेको विद्यालय हो। यो विद्यालयको 2021 स्थापना भएर 55 11-12 सुरु भएपछि 65 विज्ञान संकाय लगायत चलिरहेको र अहिले 2083 सालबाट एसएम विषय होटल म्यानेजमेन्ट विषय पनि प्रारम्भ गर्न लागेको विद्यालय हो र यो विद्यालयबाट गत वर्ष पनि 4 GPA एकजना नानीले लिएर आएकी थिइन् भने यसपटक चाहिँ 3 नानीहरूको 4 GPA प्राप्त हुन सफल भएको छ र यो सफलता त्यसै चाहिँ पक्कै भएको होइन। हाम्रो विद्यालयमा नर्सरीदेखि 12 कक्षासम्म अहिले 50 सेक्सनहरू सञ्चालित छन् र हरेक कक्षामा चाहिँ सेक्सनहरू सञ्चालित छन् र तिनीहरूलाई हामीले विद्यार्थीहरूको क्षमता छुट्याएर अलिकति कमजोर खालको जो बाहिरबाट पढ्न आउनु भएको हुन्छ उहाँहरूको पढाइमा थोरै कमजोरी देखिएपछि हामी छुट्याउँछौ र उपचारात्मक कक्षाहरू लिने गर्छौ बिहान बेलुका। त्यस्तो उपचारात्मक कक्षा लिँदाखेरिमा हामी अभिभावकसित पनि समन्वय गर्छौ र शिक्षकहरूसित पनि समन्वय गरेर ती कक्षाहरू सञ्चालित गर्छौ र विशेष गरेर हामीले कक्षा 8 र कक्षा 10 विद्यार्थीहरूलाई बढ़ी फोकस गरेर त्यस्ता कक्षाहरू सञ्चालित गर्छौ र अभिभावकको सल्लाह र उहाँहरूको सुझाव अनुसार हामी कक्षाहरू लिने गर्छौ र यस वर्ष पनि हामीले विगतमा जस्तै बिहान 6 बजेदेखि 9:30 बजेसम्म र बेलुका 4:15 बजेदेखि 6 बजेसम्म कक्षा सञ्चालन गरेका थियौं र यो वर्षभरि नै रह्यो र हामी 10 देखि 4 बजेसम्म त सञ्चालन गर्छौ नै र यी सबै कक्षाहरू र विद्यार्थीको परिश्रम र शिक्षकहरूको केही गरौं भन्ने चाहना र ती विद्यार्थीहरूमा चाहिँ केही नतिजा निकाल्नको

0: विद्यार्थीको जुन परिश्रम हो र शिक्षकहरूको जुन मेहनत हो यी सबै कुराहरूलाई मिलाएर र अतिरिक्त क्रियाकलापहरूमा चाहिँ निकै एउटा केही गरौं भन्ने भावना देखिन्छ, उनीहरूमा पनि निरन्तरता र लगनशीलता देखिन्छ, शिक्षकहरूमा पनि केही किसिमको एकता र केही गरौं भन्ने भावना छ र त्यसैले नै आज चाहिँ हामी जो निरन्तर मेहनत गर्यौं र बिहान बेलुका विदाको दिन जुनसुकै समयमा पनि विद्यार्थीहरूका आवश्यकता र अभिभावकका चाहनाहरूलाई पूरा गर्दै आएको र न्यून शुल्कमा हामी 10 कक्षासम्म त शुल्कै लिँदैनौं, निशुल्क पढाउँछौ, वास्तवमा हाम्रो चाहिँ निशुल्क सरकारले घोषणा गरेको छ, हामी वास्तविक निशुल्क चाहिँ पठन पाठन गर्छौं, यो चाहिँ हामीलाई गर्व पनि लाग्छ। कतिपय विद्यालयहरूमा उनीहरूका आवश्यकताले गर्दाखेरि शुल्क लिन बाध्य हुनुहुन्छ भने हामी चाहिँ केही यो डेविस फलको रकम पनि हामीलाई प्राप्त हुन्छ र हामीसँग पनि कम चाहिँ संख्या दरबन्दी चाहिँ सरकारी दरबन्दी कम छ, फेरि पनि त्यसले गर्दाखेरि पनि हामी एउटा केही हासिल गर्यौं भने सफलता हासिल गर्यौं भने हामीलाई अभिभावकको विश्वास प्राप्त हुन्छ, विद्यार्थीको विश्वास प्राप्त हुन्छ भन्ने हिसाबले नै पठन पाठनलाई प्राथमिकता दिन्छौं, त्यसरी नै हामीले आज यो सफलता प्राप्त गरेका हौं भन्ने लाग्छ।
1: हजुर, समग्र विद्यालयको अवस्था, विद्यार्थी संख्या, शिक्षक संख्या र उपलब्धिलाई हेर्दाखेरि सरले कसरी विश्लेषण गर्नुहुन्छ?
0: हाम्रो विद्यार्थी संख्या भन्नुहुन्छ भने अहिले 2200 भन्दा प्लस छ र यसपटक अझ बढ़ी हामीले एउटा सेक्सन 6 कक्षामा सेक्सन खोलेका छौं र एचएम पनि नयाँ विषय चाहिँ हामीले 11 कक्षामा शुरू गर्दैछौ, त्यो हिसाबले चाहिँ अझै विद्यार्थी संख्या बढ़छ र अहिलेसम्म पनि हामीसँग 2100 प्लस विद्यार्थीहरू पहिला नै थिए र हामीले 10 कक्षामा मात्रै हामीले 181 जना विद्यार्थीले अहिले परीक्षा दिएका हुन्, यसपटक 10 कक्षामा 9 पास भएर जाने संख्या 200 भन्दा पनि अझ बढ़ी संख्या रहेको छ, होइन? यी सबै कुराहरू हाम्रो एउटा संख्या भयो र त्यो संख्या सँगसँगै हामीमा चाहिँ शिक्षकहरूको अवस्था के छ भने हामी 25 सरकारी दरबन्दी छ, जसमध्ये 12 प्राविमा, 5 चाहिँ निवामीमा र 8 माभिमा दरबन्दी रहेको छ भने 2 राहत दरबन्दी छन् र 3 अनुदान कोटा 11-12 रहेका छन्। हाम्रो सरकारी दरबन्दी यति नै हो। यो बाहेक हामी टोटलमा शिक्षक कर्मचारीको संख्या भन्ने 110 भन्दा बढ़ी हुन्छौ होइन, र यसरी बिहान पनि कक्षा चलेको छ, हाम्रो दिउँसो पनि कक्षा चलेको छ, म्यानेजमेन्ट, शिक्षा, मानविकी, सामाजिक समूह जस्ता समूहहरू हामी चाहिँ बिहानमा सञ्चालन गर्छौं भने हामीले विज्ञानलाई दिउँसोमा सञ्चालन गरेका छौं र अहिले चाहिँ हामीले खोलेको होटल म्यानेजमेन्टलाई पनि बिहानमा सञ्चालन गर्दैछौ।
1: हजुर, अहिले पछिल्लो समयमा सर हेर्ने हो भने सामुदायिक विद्यालयमा विद्यार्थी संख्या अपुग भइरहेको अवस्थामा होइन छैनन् भन्ने खालको सुनिन्छ नि त, निजी विद्यालयहरूमा चाहिँ भरिभराउ हुने अवस्थामा चाहिँ छोरेपाटन माभिमा चाहिँ यो खालको उपस्थिति विगतका वर्षहरूदेखि नै एक खालको पहिचान भएर नै हो, त्यसलाई निरन्तरता दिनको लागि यहाँहरूको मेहनत पनि छ सर, असम्भव भन्ने कुरा त रहन्छ, के कारणले चाहिँ विद्यार्थीहरूको आकर्षण चाहिँ विद्यालयप्रति भइरहेको छ सर?
0: यो विद्यार्थीको आकर्षण कस्तो छ भने अहिले पनि हामी नर्सरी केजीका एउटा दुईटा कक्षा बाहेक कुनै पनि कक्षामा आजको दिनमा चाहिँ हामीले अब लिन नसक्ने अवस्थामा पुगिसकेका छौं, पूरा भइसकेको छ र हामी कक्षामा

0: पचासको ठाउँमा पचपन्न राख्दाखेरिमा पनि चाहिँ अहिले पनि अभिभावकहरू निरन्तर आइरहनु भएको छ र समस्या देखाएर पठन पाठनका लागि अनुरोध गरिरहनु भएको छ। हाम्रो बाध्यता छ, हामीसँग थप चाहिँ कक्षा सञ्चालन गर्ने मेन पावर पनि छैन र हामीसँग भौतिक कक्षा कोठाहरू पनि उपलब्ध छैन र हामीले सेक्सन खोल्न सकिरहेका छैनौं। तर सेक्सन खोल्नको लागि थप विद्यार्थी भर्नका लागि अहिले पनि निरन्तर दबाव छ र अहिले आज पनि त्यसरी नै आइरहनु भएको छ। आठ कक्षा, नौ कक्षा, दस कक्षा, सात कक्षा, छ कक्षा, यी विभिन्न कक्षाहरूमा चाहिँ उहाँहरू चाहिँ निरन्तर भर्ना गर्नु पर्यो भनिरहनु भएको छ। यी सबै कुराहरू हुँदाहुँदै पनि हाम्रो यो कारण के हो भन्ने मलाई लाग्छ भने हामी निरन्तर मेहनत गर्छौ, हामीले के सफलता प्राप्त गर्छौं भन्ने कुरालाई भन्दा पनि काममा विश्वास गर्छौं र हामी काम गरेर हाम्रा अभिभावक र हाम्रा विद्यार्थीहरूको रिजल्ट र उनीहरूलाई सन्तुष्ट बनाउन सक्यौं भने विद्यार्थीलाई बोलाउनको लागि हामीले कुनै प्रचार गर्नु पर्दैन र कुनै विज्ञापन गर्नु पर्दैन भन्ने मलाई लाग्छ। त्यसर्थ हामी त्यही कुरामा विश्वास गर्छौं। बाहिर प्रचार प्रसारमा भन्दा पनि हामी कक्षा कोठामा विद्यार्थी र अभिभावकहरूसँगको परामर्शमा चाहिँ बढी विश्वास गर्छौं। त्यसैले हाम्रा शिक्षकहरू पनि त्यसरी निरन्तर लाग्नुहुन्छ, जसले गर्दाखेरिमा त्यहाँका विद्यार्थी नै, त्यहाँका अभिभावक नै हाम्रा प्रचारक हुन् र उनीहरूले यो विद्यालय राम्रो छ, यहाँ भर्ना भइयो भने यहाँ पठन पाठन गर्दाखेरिमा मेरो भविष्य राम्रो हुन्छ, मेरो सन्तानको भविष्य राम्रो हुन्छ भन्ने विश्वास गर्नुहुन्छ। त्यसैले चाहिँ उहाँहरू निरन्तर चाहिँ आइरहनु भएको छ। आज पनि एघार बाह्रमा निरन्तर बिहानदेखि लाइन छ होइन, हरेक सेक्सनमा चाहिँ हरेक समूहमा चाहिँ भर्नाको लाइन भइरहेको छ र त्यही लाइनकै बीचबाटै म उठेर यहाँ आइरहेको छु।
1: हजुर, भनेपछि सर त्यहाँ चाहिँ खचाखच छ, विद्यार्थी आउने क्रम जारी छ यति बेला तपाईँहरू भर्ना अभियानमा?
0: भर्ना अभियानमा छौं र हामी पहिलो चरणमा हामी आन्तरिक विद्यार्थीहरूलाई, हाम्रै दस कक्षा पास गरेका विद्यार्थीहरूलाई भर्ना गरिरहेका छौं र यसको लगत्तै चाहिँ हामी बाहिरबाट हामीका विभिन्न समूहमा होइन अपुग भएका विद्यार्थीहरूलाई, अरू विद्यालयका विद्यार्थी हाम्रो विद्यालयमा आएर पढ्न चाहन्छन् भने उनीहरूलाई पनि हामी आह्वान गर्दछौं, आउनुहोस् अनि हेर्नुहोस्, बुझ्नुहोस् र हाम्रो विद्यालयलाई मन पराउनु भयो अथवा त्यहाँका सबै हाम्रा कार्यक्रमहरूलाई मन पराउनु भयो भने भर्ना आउनुहोस्, पठन पाठन गर्नुहोस् भन्ने चाहन्छौ।
1: हजुर, भनेपछि सर अहिले पछिल्लो समयमा चाहिँ कस्तो छ अहिले एघार बाह्रमा भर्ना हुने क्रम चाहिँ?
0: एकदम राम्रो छ। हामी विज्ञानमा अहिले भर्ना गरिरहेका छौं, व्यवस्थापन समूहमा भर्ना गरिरहेका छौं र होटल म्यानेजमेन्ट समूहमा भर्ना गरे, यी तीनवटा समूहमा अहिले भर्ना भइरहेको अवस्था छ र शिक्षा र मानविकी समूहमा पनि केही भर्ना भइरहेको छ, तर त्यसको गति कम छ। तर विज्ञान, होटल म्यानेजमेन्ट र व्यवस्थापन समूहमा चाहिँ निकै लामो लाइन देखिन्छ हाम्रो भर्ना गर्ने हाम्रा डेस्कहरूको अगाडि, हाम्रा शिक्षकहरू जो त्यो सुझाव दिनुहुन्छ होइन, उहाँहरूलाई केही बताउनुहुन्छ, त्यसको अगाडि चाहिँ लाइन देखिन्छ।
1: हजुर, अहिले स्रोत र साधनको हिसाबले चाहिँ कतिको सम्पन्न छ सर हामीसँग स्रोत र साधन?
0: स्रोत साधनका रूपमा चाहिँ कस्तो छ भने हामी अहिले केही भवनहरू केही अभाव छ होइन, अहिले तत्काललाई त हामीले काम चलाएका छौं, तर अहिले चाहिँ अब थप गर्नको लागि अर्को वर्ष जस्तै होटल म्यानेजमेन्टमा एउटा कक्षा थप हुन्छ होइन, छ कक्षाबाट सात कक्षा, आठ कक्षा गर्दै एक एक सेक्सन थपिँदै जान्छ, यी कक्षाहरूलाई भोलि मिलाउन हामी चाहिँ भवन निर्माण गर्नुपर्ने हुन्छ र भवन निर्माणको लागि पनि हाम्रो एउटा बाह्र कोठे भवन अगाडि बढेको छ, त्यो यही जेठ महिनाबाट टेन्डर सुरु भएर अगाडि बढ्छ र यो 2000 भन्दा बढी विद्यालय भएका विद्यार्थीहरूका विद्यालयहरूलाई चाहिँ दिएको सहुलियतमा हाम्रो 6 करोड़को एउटा भवन निर्माण हुँदैछ। त्यो भवन निर्माण एक वर्ष जतिमा सम्पन्न होला, त्यसपछि चाहिँ हाम्रा केही अभावहरू पनि पूर्ति हुन्छ र हामी अरू विभिन्न निर्माण र त्यहाँका सरसफाई र कक्षा कोठा र अहिलेको प्रविधिलाई पनि हामी थप गर्दैछौ, जसले गर्दाखेरिमा अहिलेका

0: नाटक यस्तो छ, अहिले केही विद्यार्थीहरू फर्म लगाउनु भएको छ होइन, गइसकेको अवस्था त छैन होइन, अन्त पनि हेरौँ न एक दुई ठाउँमा ट्राई गरौं भनेर केही चाहिँ यो महानगरले सञ्चालन गरेको छात्रवृत्ति निवेदनको लागि जानु भएको छ र केही चाहिँ अन्यत्र पनि अब मेरो नाम केही उसमा निस्किन्छ कि भनेर ट्राई गर्नु भएको छ, तर त्यस्तो संख्या अत्यन्तै न्यून छ होइन, थोरै संख्यामा मात्रै त्यस्तो गएको भेटिन्छ र धेरै जसो हाम्रो विद्यार्थीहरू हाम्रोमै पढ्न इच्छुक देखिनुहुन्छ र भर्नाको लागि चाहिँ आइरहनु भएको छ। अभिभावकले पनि मैले यहीँ पढाउने हो होइन, अहिलेसम्म यहीँ पढाएँ, अब पनि यहीँबाट 12 कक्षा पास गराउने हो भनेर आइरहेको देखिन्छ।
1: हजुर, भनेपछि विद्यार्थीको ड्रप आउट चाहिँ एकदम कम हुन्छ,
0: न्यून छ, तुलनात्मक रूपमा चाहिँ ड्रप आउट हामीले सोचे भन्दा कम देखेको छ।
1: हजुर, त्यो सँगसँगै अहिले समस्या सामुदायिक विद्यालयहरूमा उपस्थितिको समस्या, अनुशासनको समस्या छ सर, यो चाहिँ कसरी हेर्नु भएको छ, कस्तो छ विद्यालयमा?
0: ती समस्याहरू त जनरल सबैमा हुने समस्या हुन्, उपस्थिति न्यून हुनु हाम्रोमा पनि हुने गर्थ्यो र अलिअलि अब थोरै संख्यामा चाहिँ अहिले पनि हुन्न भन्ने भन्न सक्दिन, तर हामीले त्यसलाई चाहिँ कम गर्ने प्रयास गरेका छौं र उपस्थिति कम हुनको लागि चाहिँ के समस्या हुन्, ती अभिभावकका समस्याहरू, विद्यार्थीका समस्याहरू हामी अभिभावकसित सरसल्लाह गर्छौं, उनीहरूको मिटिङ बोलाउँछौं र यो निरन्तरता दिनको लागि अनुरोध पनि गर्छौं र उनीहरूका के कारणले चाहिँ त्यो अनुपस्थित हुनु परेको हो त्यो अनुपस्थितिको जानकारी दिएर मात्रै अनुपस्थित हुनको लागि चाहिँ हामी सूचित गर्छौं र एक दिन विद्यार्थी कुनै अनुपस्थित भएमा, बिना सूचना भएमा हाम्रा कक्षा शिक्षकहरूले फोन गर्नुहुन्छ, कारण बुझ्नुहुन्छ, उचित कारण रहेछ भने भोलिपल्ट आइहाल्नुहुन्छ होइन, र कारण रहन्छ भने पनि ती कुराहरू के हुन् भनेर बुझेर त्यही किसिमको उपचार गर्नुहुन्छ र हाम्रो अनुपस्थितिको पहिलाको तुलनामा धेरै कम भएको महसुस भइरहेछ।
1: हजुर, सरले जसरी प्रधानाध्यापक भएर आइसकेपछि विद्यालयमा तपाईँको नेतृत्वमा कस्ता खालका सुधारका प्रयासहरू भइरहेछन्?
0: हाम्रो विद्यालय पहिला म 2051 सालमा सर्वपल्ली माध्यमिक विद्यालयमा आएको हुँ, त्यति बेला विद्यार्थीको संख्या 500 भन्दा थिएन होइन, क्रमशः पछिल्लो चरणमा के भयो भने अंग्रेजी माध्यमबाट पठन पाठन गर्नुपर्छ भन्ने भयो र त्यसलाई चाहिँ हामीले यो 55-56 पछि पठन पाठन अंग्रेजी माध्यमबाट शुरू गर्यौं र त्यसको लागि चाहिँ थप कक्षाहरू थप्ने र शिक्षकहरू पनि थप चाहिँ निजी स्रोतमा चाहिँ थप्ने गर्न थाल्यौं र हामीले 2-3 वर्षमै सबै कक्षाहरूलाई अंग्रेजी माध्यममा लग्यौं, जसले गर्दाखेरिमा विद्यार्थी अभिभावकहरूको वात्तै बढ़ेको थियो र त्यसलाई चाहिँ निरन्तर हुँदा म 2077 सालमा प्रधान अध्यापक भएपछि पनि त्यो जुन पहिलाको हाम्रो वृद्धि दर थियो, पठन पाठन र हाम्रो रिजल्टको जुन वृद्धि दर थियो त्यसलाई चाहिँ हामीले निरन्तर कायम गरेका छौं र त्यसपछि पनि हाम्रा कक्षाहरूमा, हाम्रा प्रविधि का साधनहरूमा र हाम्रा शिक्षकहरूलाई दिइने तालिमका विषयमा र उनीहरूलाई चाहिँ एउटा रिफ्रेस गराउने हरेक वर्ष र विद्यार्थीहरूलाई पनि विभिन्न चाहिँ अभिभावकहरू माध्यमबाट चाहिँ पठन पाठनमा चाहिँ सहयोग पुर्याउने, अभिभावकहरूलाई भेला गराएर समस्याहरू बुझ्ने यावत कुराहरू गर्दै जाँदाखेरिमा हाम्रो यो पठन पाठनको एउटा निरन्तरता पनि झन वृद्धि हुँदै गएको छ, यसले चाहिँ अभिभावकमा पनि चासो बढ़ी भएको छ र विद्यार्थी विद्यालयप्रतिको माया पनि बढ़ेको छ, जसले गर्दाखेरिमा आजको यो सफलता चाहिँ हासिल भएको भन्ने लाग्छ र यसलाई चाहिँ पहिला भन्दा अहिले चाहिँ हामी शिक्षकका समस्याहरू समाधान गर्ने, शिक्षकका मागहरूलाई समाधान गर्ने र शिक्षकका वृत्ति विकासलाई चाहिँ होइन विकास गर्नको लागि पनि हामी निरन्तर प्रयासरत छौं, निरन्तर लागिरहेका छौं र गरेका पनि छौं होइन, निजी स्रोतमा पनि हामी कतिपय शिक्षा कर्मचारीहरूलाई स्थायी गरेका छौं, कतिपय सञ्चय कोष काटेका छौं, कतिपय अब फेरि हामी यो सरकारले तोकेका सुविधाहरू दिनेमा हामी चाहिँ सरकारको तलब स्केल चाहिँ हामी पूरै होइन उपलब्ध गराउँछौं, यसले गर्दाखेरि पनि हाम्रा शिक्षकहरू चाहिँ मोटिभेट हुनुहुन्छ जसले गर्दाखेरि पठन पाठनमा राम्रो भइरहेको छ।
1: यो त रिजल्ट त एउटा फ्याक्टरले मात्रै प्रभाव पर्ने रहन्छ कि सर, होइन? हजुरको त त्यही विद्यालयमा यति लामो समयदेखि 32-33 वर्षदेखि

0: विद्यालयमा हुनुहुन्छ, एक खालको परिवार जस्तो पनि भयो विद्यालय, होइन एक खालको माया पनि भयो। त्यो सँगसँगै विद्यार्थी अनि शिक्षक साथीहरू पनि आत्मीयता पनि भयो सर त्यो एक ठाउँमा होला। त्यो सँगसँगै फेरि अभिभावक, विद्यार्थी, शिक्षक, होइन व्यवस्थापन समिति सबैको एक खालको एकजुटता पनि होला सर, होइन के कुरामा चाहिँ हामीले जोड दिनुपर्ने रहेछ?
1: एकदम राम्रो कुरा गर्नुभयो। वास्तवमा यो विद्यालय भनेको अभिभावक, शिक्षक र व्यवस्थापन पक्ष, प्रशासन, यी पक्षहरूको संयुक्त स्वरूप भनेकै विद्यालय हो र सफल विद्यालय हो। र एउटा पक्ष कमजोर हुने बित्तिकै त्यो सफलता हासिल हुन चाहिँ गाह्रो हुन्छ। तर यी सबै कुराहरू एकजुट भएर सबैको एक मत भयो भने सफलता हासिल गर्न चाहिँ धेरै समय लाग्दैन भन्ने लाग्छ। र त्यसमा चाहिँ हाम्रो विद्यालय व्यवस्थापन समिति, अभिभावकहरू, विद्यार्थी र शिक्षक होइन र शिक्षकहरू सँगसँगै यो प्रशासन पक्ष सबै हामी चाहिँ हाम्रो विद्यालयलाई केन्द्र बनाउँछौ। विद्यालय पहिलो प्राथमिकता हो भन्छौ हामी र हाम्रा विद्यार्थी र हाम्रा अभिभावकको चाहना पहिलो हो र उनीहरूको सफलता नै हाम्रो सफलता हो। र विद्यार्थीको सफलता जति हामी उपलब्ध गराउन सक्छौ सन्तुष्ट अभिभावक सन्तुष्ट हुन्छन् र विद्यार्थी र अभिभावक सन्तुष्टि प्राप्त गर्नु भनेको शिक्षकहरूको पनि सन्तुष्टि हो र यो समग्र सन्तुष्टि भनेकै प्रशासक र व्यवस्थापन पक्षको पनि सन्तुष्टि हो। यी सबै सन्तुष्टिहरू प्राप्त गर्ने आधारहरू भनेकै यो विद्यालय मेरो हो र यसलाई बनाउन मेरो दायित्व छ, मेरो आफ्नो भूमिका छ भनेर हरेक व्यक्तिले सोच्नु र त्यसलाई प्राथमिकता दिनु नै सफलताको पहिलो पक्ष हो जस्तो लाग्छ।
0: हजुर सर, यति गर्दा गर्दै पनि त्यहाँ थोरै मेहनत चाहिँ लागेको छैन कि यो प्रसंगमा हामी छलफल गरिरहँदाखेरि सर, जस्तै सरकारले कस्तो खालको नीति भयो भने अथवा सरकारले कस्तो खालको सपोर्ट गर्यो भने सामुदायिक विद्यालयहरू अझै बलियो हुन सक्छन् सर?
1: त्यो राम्रो प्रश्न गर्नुभयो। अहिलेको समसामयिक विषय पनि हो यो। सरकारले निशुल्क भनेको छ र रिजल्ट राम्रो बनाउनु पर्छ भनेको छ, तर त्यसको लागि चाहिँ माथिबाट घोषणा गरेर वा निर्देशन गरेर मात्रै पुग्दैन। त्यसको लागि आवश्यक पर्ने शिक्षक दरबन्दी, त्यसको लागि आवश्यक पर्ने भौतिक साधन, त्यसको लागि चाहिँ अहिलेको प्रविधि, यी कुराहरू र सँगसँगै शिक्षक कर्मचारीहरूको वृत्ति विकासका कुराहरू र त्यसको निरन्तर चाहिँ शिक्षकहरूमा यो आफ्नो क्षमता देखाउने, पदोन्नति हुने, होइन यी आधारहरू चाहिँ सरकारले बनाइदियो भने र वास्तवमा चाहिँ विद्यार्थी संख्याका आधारमा दरबन्दी दिने व्यवस्था गरिदियो भने, जहाँ शिक्षकहरू धेरै छन् तर विद्यार्थी अत्यन्तै न्यून छन् तिनीहरूलाई चाहिँ व्यवस्थापन गरेर विद्यार्थी धेरै भएको विद्यालयमा चाहिँ शिक्षकहरू पूर्ति गर्ने व्यवस्था गरिदियो भने त्यहाँ सरकारको लगानी पनि राम्रो ठाउँमा लगानी हुन्छ र त्यसले चाहिँ प्रतिफल दिन्छ र यस्ता धेरै विद्यार्थी भएका र अत्यन्तै न्यून शुल्क लिएर पठन पाठन गरिरहेका तर अत्यन्तै गाह्रोसँग पठन पाठन भइरहेका विद्यालयलाई पनि ती दरबन्दीहरू प्राप्त भएपछि पठन पाठनलाई सजिलो हुन्छ। त्यसको लागि चाहिँ सरकारले बेलैमा सोच्नुपर्ने देखिन्छ।
0: हजुर, अहिले हाम्रो विद्यालयमा चाहिँ तत्काल गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ सर?
1: विद्यालयमा हामीले अहिले एउटा योजना पनि बनाइरहेका छौँ, गरिरहेका पनि छौँ, केही भवन निर्माणका कुराहरू, केही ग्राउण्डमा चाहिँ हाम्रो धुलो निवारणको लागि ब्लक बिछाउने काम, त्यस्तै कक्षा कोठाहरूलाई सरसफाईका लागि चाहिँ हामी केही चाहिँ यो मार्बल टायलहरू लगाउने काम र अहिलेको पठन पाठनलाई आधुनिकीकरण गर्नको लागि चाहिँ स्मार्ट बोर्डहरू थप्ने काम र अनुगमनको लागि सहज होस् भन्नको लागि केही सीसीटीभी क्यामेराहरू लगाउने काम र त्यहाँको चाहिँ पानी निकासको लागि चाहिँ बाहिर निकाल्नको लागि केही ड्रेनहरू बनाएर पानी बाहिर निकाल्ने काम, यी काम भइरहेका पनि छन् र यी कामहरू योजनाबद्ध रूपमा अगाडि बढ़िरहेका पनि छन्।
0: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ सर?
1: अन्त्यमा हामी विद्यालयलाई बोलाएर आफ्ना कुराहरू राख्ने अवसर दिनुभयो। रेडियो सफलता 103.4 मेगाहर्ज का लागि र विशेष गरेर हजुर दुर्गा म्याडमलाई चाहिँ धन्यवाद दिन चाहन्छु र सँगसँगै विद्यालयको गतिविधिका लागि अहिले पठन पाठन भइरहेको अवस्थाका लागि बुझ्नको लागि र कक्षा 11 मा भर्ना हुनको लागि चाहिँ जुन अभिभावकहरू आइरहनु भएको छ र हामीले विज्ञान विषय र होटल म्यानेजमेन्ट विषय र व्यवस्थापन विषयमा अहिले हाम्रो भर्ना चलिरहेको छ र बेलैमा आएर आफ्नो सिट सुरक्षित गर्न हुनको लागि अभिभावकलाई पनि अनुरोध गर्न चाहन्छु र विद्यार्थीहरूलाई पनि एउटा निश्चित विद्यालय तोकेर त्यहाँ चाहिँ भर्ना भएर आफ्नो भविष्य सुनिश्चित गर्नको लागि र पठन पाठनमा लाग्नको लागि पनि अनुरोध गर्न चाहन्छु।
0: हजुर यो समय दिनुभयो सरलाई धेरै धेरै धन्यवाद छ।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद बोल्ने अवसर दिनुभयो।
0: हजुर धेरै धेरै धन्यवाद छ यो समयका लागि। आज हामीले छलफल गर्यौं छोरेपाटन माध्यमिक विद्यालयमा भइरहेका गतिविधि अवस्था र एसई पछिको यो अवस्थालाई मूल्याङ्कन गर्ने कोशिश गर्यौं। छलफलमा सहभागी हुनुभएकोमा छोरेपाटन माध्यमिक विद्यालयका प्रधान अध्यापक दिल्ली राम शर्मा सरलाई धेरै धेरै धन्यवाद। साँच्चै नै सामुदायिक विद्यालयलाई बनाउने हो भने आफैबाट शुरू गर्नुपर्छ। शिक्षक विद्यार्थी अभिभावक विद्यालय व्यवस्थापन समिति अझै धेरै भनियो भने प्रधान अध्यापकको महत्वपूर्ण भूमिका हुन्छ। प्रधान अध्यापक लागि परेकै कारण आज छोरेपाटन माध्यमिक विद्यालय एउटा नमूना विद्यालयको रूपमा समाजमा स्थापित भएको छ। कति सामुदायिक विद्यालयहरूमा विद्यार्थी नभएर विद्यार्थी कम भएर एकदमै लाग्न पर्ने अवस्था रहेको छ भने अहिले छोरेपाटन माध्यमिक विद्यालयमा विद्यार्थीहरूको सहभागिता आकर्षण एकदमै लोभ लाग्दो छ। त्यसकारण हामीले हाम्रा विद्यालयलाई राम्रो बनायौं भने हाम्रा वरपरका विद्यार्थीहरू अन्त जाँदैनन् भन्ने जानकारी दिँदै यो समय दिनुभएकोमा सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टू मिट टू
2: मिट छ। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विष्णु पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41081।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
7: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
1: काममा अलि सघाउँछ कि भनेर नि।
0: हैन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, चार सिद्धार्थ चोक। फोन नम्बर 061570736, 98560325, 98086-35480। साथै आयस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: बिस्तारै चलाउनुहोस् न भाइ, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: पोखरा महानगरपालिका वडा नम्बर 7 को सहकारीमा रेडियो सफलता 103.4 मेगाहर्ट्जको प्रस्तुति कार्यक्रम हाम्रो वडा नम्बर 7 वडावासीका समस्या सुझाव र चाहना वडाभित्रका गतिविधि र सेवा प्रवाह कहिले जनप्रतिनिधिसँगको अन्तरङ्ग त कहिले टोल विकास संस्था आमा समूह युवा क्लब ज्येष्ठ नागरिक लगायतका विभिन्न संघ संस्थाका नेतृत्वसँगको कुराकानी कार्यक्रम हाम्रो वडा नम्बर 7 हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो वडा नम्बर 7।

0: नमस्कार। कार्यक्रम हाम्रो वडा नम्बर 7 सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम हाम्रो वडा नम्बर 7 रेडियो सफलताको उत्पादन पोखरा महानगरपालिका वडा नम्बर 7 संघको सहकार्यमा हामीले तयार पारेका हौं। यो कार्यक्रम हरेक हप्ताको शुक्रबार र मंगलबार बिहान 8:15 बजे आउने गर्दछ। स्थानीय तहको सुशासन र पारदर्शिता अहिलेको सन्दर्भमा अत्यन्त महत्वपूर्ण विषय हो। विशेष गरी नेपालमा संघीय संरचना लागू भएपछि यसले नागरिकको विश्वास बढ़ाउने, सेवा प्रवाह सुधार्ने र भ्रष्टाचार घटाउने काम गर्दछ। हामी यिनै विषयलाई केन्द्रबिन्दुमा राखेर सेवाग्राहीहरू अथवा ओडावासी आम नागरिकहरूले जनसहभागिता र जनप्रतिनिधिहरूले गरिरहनु भएका कामहरू हामीले यो कार्यक्रममा प्रस्तुत गर्दै आएका छौं। आज हामीसँग यिनै विषयमा छलफल गर्नका लागि पोखरा महानगरपालिका वडा नम्बर 7 का प्रशासकीय अधिकृत वडा सचिव राजेन्द्र पौडेल हामीसँग अतिथिको रूपमा हुनुहुन्छ। राजेन्द्र सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हुन्छ, धन्यवाद, नमस्कार।
0: अहिले वडामा थुप्रै गतिविधिहरू भएका छन्, त्यो गतिविधिभित्र पनि वडा सहज रूपमा सञ्चालन भइरहँदाखेरि सहज र सरल रूपमा चाहिँ सेवाग्राहीलाई कसरी सेवा दिइराख्नु भएको छ?
1: अब यो वडा कार्यालय भनेको चाहिँ अब नेपाल सरकारको सानो इकाइको कार्यालय हो। साँच्चैकै रूपमा चाहिँ यो जनताको चाहिँ घर आँगनको सरकार पनि भनिन्छ। यहाँ चाहिँ एकतिर जनप्रतिनिधि हुन्छन् भने अर्कोतिर चाहिँ कर्मचारी दुईटा बीच चाहिँ कोर्डिनेसन गरेर चाहिँ कार्य चाहिँ चल्छ सुचारू रूपमा। र जनप्रतिनिधि भनेको नीति पोलिसी मेकर उनीहरू चाहिँ नीति निर्माण गर्ने तहमा हुन्छ भने कर्मचारी भनेको कार्यान्वयन गर्ने पक्षमा हुन्छ। र कर्मचारीले जनप्रतिनिधिले बनाएको चाहिँ कार्यक्रमलाई चाहिँ कसरी हुन्छ पब्लिकसम्म पुर्याउने र जनताका दिनानुदिन सर्भिस डेलिभरीका कुराहरू, जनतालाई दिनानुदिन चाहिँ सर्भिस दिने कुराहरू, जस्तै मान्छेले अब एउटा वडा कार्यालय भनेको चाहिँ जन्मदेखि मृत्युसम्म, उमदेखि टोङसम्म चाहिँ आफ्ना क्रियाकलाप गर्ने र कुनै पनि कामको उठान भनेको वडा कार्यालय भइसकेपछि पछि त्यहाँबाट सिफारिस लिएर मान्छे चाहिँ अन्य कार्यालयहरूमा चाहिँ जाने भएको हुनाले यसरी चाहिँ एउटा जनतालाई चाहिँ साँच्चीकै घर आँगनको सरकार भनेर चाहिँ सेवा दिनु भनेको वडा कार्यालयको कर्तव्य हो जस्तो लाग्छ मलाई।
0: हजुर, त्यो कर्तव्य हामीले पूरा गरेका छौँ।
1: होइन, कर्तव्य चाहिँ साँच्चीक रूपमा हामीले भन्नुभन्दा पनि आम वडावासीले भन्ने कुरा हुन्छ जस्तो लाग्छ मलाई। साँच्चीक रूपमा हामीले जनताका चाहिँ पीर मर्कादेखि जनताले दिनुपर्ने दिनानुदिन सेवाहरूलाई चाहिँ हामीले साँच्चीक रूपमा सर्भिस डेलिभरी मिलेको कामलाई हामीले तुरन्तै चाहिँ उनीहरूलाई चाहिँ सर्भिस डेलिभरी दिएर चाहिँ आत्मसन्तुष्टि बनाएर पठाएका छौँ भन्ने हामीलाई लाग्छ।
0: जे होस् भनेपछि पब्लिक भनौँ, ओडावासी सेवाग्राहीहरू सन्तुष्ट हुनुहुन्छ।
1: हामीले देख्दाखेरि उहाँहरू चाहिँ पूर्ण रूपमा सन्तुष्ट भएको देखिन्छ।
0: हजुर, केही गुनासो छैन?
1: होइन, त्यस्तो गुनासो अहिलेसम्म हामीले देखेका छैन। हामीले उनीहरूसँग प्रत्यक्ष साक्षात्कार पनि गरेका छौँ। त्यो गर्दा पनि हामीले चाहिँ तपाईँहरूको कुनै हामी ओडाप्रति चाहिँ कुनै गुनासो छ भने भन्नुहोस्, र हामीले भन्दा पनि तपाईँले हामीलाई सजेसन पनि दिन सक्नुहुन्छ, सुझाव पनि दिन सक्नुहुन्छ। हामीले कुनै ठाउँमा हामीले चाहिँ कुनै कुरामा चाहिँ हामीले गल्ती गरेका छौँ, गल्ती गरिएको देखेको छ भने यसमा यसो हुनुपर्ने भनेर भन्न सक्नुहुन्छ भनेर पनि हामीले त्यसरी बेला बेलामा भन्ने गरेका छौँ।
0: हजुर, कामहरू थुप्रै भएका छन्। भौतिक विकासका कामहरूदेखि लिएर विभिन्न तालिमहरू, होइन, विभिन्न मानवीय विकासका कामहरू पनि भएका छन्, त्यो देखिएको छ। ती कामहरूमा सुशासन र पारदर्शिताको पाटो चाहिँ कस्तो छ?
1: होइन, हामीले साँच्चीकै रूपमा चाहिँ सबै कामहरूलाई चाहिँ पारदर्शी रूपमा, जस्तै योजनाको पनि उपभोक्ता समिति गठन अघिदेखि त त्यसलाई भुक्तानी दिनेसम्म चाहिँ प्रक्रियामा चाहिँ रहेका हुन्छन्। र उपभोक्ता समिति गठन गर्दा पनि हामीले चाहिँ जनप्रतिनिधिको रोगहरूमा चाहिँ उपभोक्ता समिति गठन भएको हुनुपर्छ। त्यस्तो उपभोक्ता समितिलाई मात्रै हामी चाहिँ योजना सम्झौता गर्छौँ। त्यसरी नै कार्यक्रम चाहिँ लन्च गर्ने गरेका छौँ। प्राविधिकले चाहिँ बिल उठाउने अब त बिल सम्पन्न गराउने अब चाहिँ कुनै पनि योजनाको देखिन्छ भने त्यसलाई चाहिँ पछि चाहिँ जनप्रतिनिधिले फेरि चाहिँ अब यो उसमा अनुगमनको पाटाहरूमा पनि जनप्रतिले अनुगमन गरिसकेपछि बल्ल भुक्तानी दिने चाहिँ कुराहरू भएको छ। यसरी सबै ठाउँमा हामीले चाहिँ जनप्रतिलाई पनि प्रशस्त संलग्न राखेर चाहिँ यसरी योजनाहरू चाहिँ भुक्तानी दिने गरेका छौँ। र साँच्चीको रूपमा सबै कुरामा चाहिँ माग अब जस्तै मानवीय विकास र तालिम लगायतका कुराहरूमा पनि हामीले चाहिँ मानवको नर्म्स अनुसार चाहिँ नै खर्च गर्ने गरेको देखिन्छ। र कतिपय योजनाहरूलाई चाहिँ त्यसरी चाहिँ मानवीय विकास कुरामा पनि कुनै संस्थालाई सम्झौता गर्दा नि मानवकै नम्सर चाहिँ सम्झौता गरेका छन्।
0: हजुर, यसरी उपभोक्ता समिति गठन गर्दा अथवा विभिन्न कार्यक्रमहरू गर्दाखेरि जनसहभागिता चाहिँ कस्तो त?
1: होइन, जनसहभागिता साँच्चीको र चाहिँ जनतालाई त्यो योजना भनेको जनतालाई आवश्यकता भएर उनीहरूले आवश्यकता भएर माग गरेको हुन्छ। बस्ती अथवा टोलबाट चाहिँ योजना आएको हुन्छ, त्यो योजनालाई चाहिँ जनतालाई नै यो जनताको लागि योजना हो भन्ने चाहिँ अनुभूति गराएका छौँ। भन्ने हामीलाई लाग्छ।
0: हजुर, अर्को कुरा पनि लगातार हरेक वर्ष तपाईँहरूले गर्दै आउनु भएको छ होइन, सार्वजनिक सुनवाई, यो पनि एउटा सुशासनको एउटा पाठ हो, त्यो कार्यक्रमको प्रभाव चाहिँ कस्तो छ?
1: होइन, हामीले चाहिँ वार्षिक रूपमा चाहिँ यो वडाले गरेका क्रियाकलापको बारेमा चाहिँ वार्षिक रूपमा सार्वजनिक सुनवाई गरेका छौँ र टोल बस्तीमा पनि गएर चाहिँ त्यो जुन चाहिँ संस्थासँग सम्झौता हुन्छ त्यो संस्थाले टोल बस्तीमा गएर चाहिँ त्यहाँका प्रत्यक्ष जनताहरूसँग चाहिँ सबैलाई यो चाहिँ वडापट्टिको गरेका क्रियाकलाप बारेमा तपाईँको के छ भनाइ भनेदेखि चाहिँ उसले चाहिँ वडामा वास्तविक सबै टोलहरूमा सर्वे गरेर चाहिँ र त्यसपछि चाहिँ अन्तिममा चाहिँ फेरि वडामै आएर चाहिँ सार्वजनिक सुनवाई हुने चाहिँ यो चाहिँ रहेको छ र वडाले गरेका क्रियाकलापको बारेमा चाहिँ त्यसरी चाहिँ पारदर्शिता पनि कायम गरिएको छ।
0: हजुर, भनेपछि पब्लिकहरू ठ्याक्कै त्यो जोडिएका हुन्छन्,
1: प्रत्यक्ष रूपमा चाहिँ जनता चाहिँ प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ सबै ठाउँ।
0: हजुर, सेवाग्राहीहरूलाई भनिन्छ नि हामीले अब स्थानीय सरकार घरको एकदम आँगनको सरकार, तर सेवा दिँदाखेरि झन्झटिलो अलि लामो छ कि छैन? जस्तै हामी एकैचोटि एउटै वान डोर प्रणाली भन्छौँ होइन, त्यो बाटो त सकिएको छैन होला, तर पनि एकदम सहज रूपमा छ कि छैन?
1: हामीले साँच्चीकै रूपमा चाहिँ जनतालाई चाहिँ सेवा दिनको लागि चाहिँ सामान्य रूपमा सोधपुछको लागि पनि हामीले एउटा कर्मचारीको व्यवस्थापन गरेर चाहिँ त्यहाँ हेल्प डेस्कको चाहिँ व्यवस्था गरेका छौँ र त्यो कर्मचारीले पब्लिकका चाहिँ निवेदन लेखिदिनेदेखि कुनै डकुमेन्ट पुगेको छैन भने यो डकुमेन्ट पुगेको छैन, यो डकुमेन्ट लिएर आउनु हो भने हुन्छ भनेर भन्ने, त्यहीँबाट मान्छे चाहिँ अब डकुमेन्ट पुगेको छैन भने पुर्याएर आउने र तुरन्तै सर्भिस डेलिभरी गर्ने गरेका छौँ।
0: हजुर, भनेपछि कार्यशैली, कर्मचारीहरूको कार्यशैली चाहिँ अत्यन्त प्रभावकारी महसुस पक्कै पनि वडावासीले गर्नुभएको छ।
1: कर्मचारीहरूको चाहिँ अब कर्मचारीहरूले दिनुपर्ने सेवालाई चाहिँ तदुरता साथ गरेको देखिन्छ, अब सबै चाहिँ एउटा कर्मचारी र जनप्रतिनिधिहरू चाहिँ कोअर्डिनेसन भएर चाहिँ काम भएको चाहिँ देखिन्छ।
0: हजुर, अहिले ठ्याक्कै यसैमा आउँदा कर्मचारी र जनप्रतिनिधिको समन्वय चाहिँ कस्तो छ?
1: कर्मचारी र जनप्रतिनिधिको समन्वय चाहिँ अब यो निकै राम्रो भएको देखिन्छ। जस्तै वडामा भन्दाखेरि वडाको चाहिँ प्रशासकीय अधिकारी त्यहाँको चाहिँ कार्यालय प्रमुख हुन्छ भने वडा अध्यक्ष चाहिँ जनप्रतिनिधिको प्रमुख व्यक्तित्व हुन्छ र यसरी चाहिँ वडाको कुनै पनि क्रियाकलाप भन्दाखेरि चाहिँ कार्यालयतर्फको चाहिँ भन्दाखेरि वडा सचिवलाई भनिन्छ भने र वडा अध्यक्षलाई चाहिँ अर्को बाटो दुईटा बाटो चाहिँ एक आपसमा चाहिँ कोअर्डिनेसन गरेर समन्वय गरेर चाहिँ अघि चाहिँ तदुरुकता साथ चलेको देखिन्छ।
0: हजुर, यो कतिको आवश्यक छ?
1: यो चाहिँ एकदमै आवश्यक छ, किन भन्दाखेरि यो चाहिँ जनप्रति भनेको पोलिसी मेकर नीति निर्माण हो भने कर्मचारी भनेको कार्यान्वयन गर्ने अथवा कारिन्दा जस्तै हो, त्यो कर्मचारीले चाहिँ जनप्रति बनाएको पोलिसीलाई चाहिँ नियम कानुन र सरकारका चाहिँ नर्म्समा रहेर चाहिँ कार्यान्वयन कार्यविधिमा रहेर चाहिँ कार्यान्वयन गर्ने पाटो हो र यसलाई चाहिँ दुईटा बीच चाहिँ कोअर्डिनेसन भयो भने यो चाहिँ साँच्चै हुनुको चाहिँ तदुरता साथ र साँच्चै जनताले खोजेको चाहिँ सेवा चाहिँ प्राप्त हुन्छ भन्ने हामीलाई लाग्छ।
0: हजुर, अहिले यति बेला चाहिँ ठ्याक्क हामी जेठ महिनामा छौँ होइन, यति बेला कस्ता खालका कामहरू लिएर आउनुहुन्छ वडावासीहरू, सेवाग्राहीहरू केमा व्यस्त छ ठ्याक्क वडा कार्यालय?
1: अब यो दिनानुदिन सर्भिस डेलिभरीका कुरा त रेगुलर हुने नै कुरा भयो, यो दिनानुदिन मान्छेको अब आवश्यकता जन्म मृत्यु बसाइ सराई अथवा चाहिँ नायिता बनाउने कुराहरू अथवा कुनै ठाउँमा वैदेशिक रोजगारको लागि अथवा चाहिँ विदेशमा चाहिँ विद्यार्थीहरू पठाउने कुराहरू र ती चाहिँ दिनानुदिन सर्भिस डेलिभरीका कुरा भयो भने अब विकास अहिले चाहिँ ठ्याक्कै जेठ महिनामा चाहिँ अब हामीले कतिपय योजनाहरू सम्पन्न भएर अब भुक्तानी माग्न आउने र अहिले चाहिँ यो अहिले फेरि चाहिँ यो अभिलेखीकरण चाहिँ यो माथि मानवहरूले चाहिँ खुलाएको अभिलेखीकरण गर्ने पुराना घरहरूलाई चाहिँ पास गर्ने र त्यसको पनि अब निवेदनहरू आउने र अभिलेखीकरणमा चाहिँ मान्छेले जागरूकता देखाएको देखिन्छ।
0: हजुर, हामी कहाँ अब यो योजना बनाउने बेला पनि हो होइन, जस्तै बजेटको विनियोजन चाहिँ कसरी हुन्छ, आफू खुसी हुन्छ कि कसरी गर्नुहुन्छ?
1: अब यो बजेट भनेको अब अहिले हाम्रो चाहिँ महानगरको चाहिँ महानिर्देशन आइसकेको छ र नेपाल सरकार र प्रदेश सरकार र यो महानगरको समेत महानिर्देशनलाई मध्यनजर गरेर हामीले चाहिँ बस्ती र टोलहरूको र अथवा आमा समूह टोल विकास संस्था सबै युवा क्लब लगायतकालाई चाहिँ एउटा भेला गरेर चाहिँ उहाँ के छ है, वडाको आवश्यकता के छ र त्यसलाई चाहिँ अनि पछि चाहिँ वडा समितिमा लगेर अब हाम्रो चाहिँ सीमा बजेटको सीमा त हुन्छ, सीमाभित्र रहेर चाहिँ बजेटलाई कन्क्लुजनमा लाने चाहिँ गरिन्छ।
0: हजुर, पक्कै पनि हामीले हेर्दाखेरि पनि त्यो देखिरहेको हुन्छ, सुशासन र पारदर्शिता, छिटो छरितो रूपमा सेवाग्राहीहरूलाई चाहिँ छिटो कामहरू सेवा दिइराख्नु भएको छ, कहिलेकाहीँ प्राविधिक त्रुटि होइन, कहिलेकाहीँ हुन्छ नि टेक्निकल प्रब्लम चाहिँ यही राजस्व तिर्ने बेलामा होइन त्यो माथिबाटै हुने खालका समस्याहरू हुन्छ।
1: हो त्यो चाहिँ हुन्छ। अब टेक्निकल प्रब्लम भन्नाले अहिले हाम्रो चाहिँ यो मालेखाको चाहिँ पहिला चाहिँ यो निजीको सफ्टवेयर थियो भने अहिले मालेखाको चाहिँ सफ्टवेयर राजस्व सफ्टवेयर चाहिँ मालेखाले त्यो मालेखाकै सफ्टवेयर चलाउनाले चाहिँ केही समय चाहिँ त्यो राजस्वमा चाहिँ केही डिस्टर्ब भयो र पहिले यो सफ्टवेयर पहिले डाउन पहिले अप पनि हुन्छ किन भन्दाखेरि अझै चाहिँ यो प्रविधिमा नेपाल चाहिँ अझै प्रविधि मूलक त भइसकेको छ तर प्रविधिमा अझै चुस्तता चाहिँ बाँकी भएको हुनाले त्यो सफ्टवेयरमै चाहिँ प्रब्लम आएको हुनाले त्यो सेवा रोकियो छुट्टी कुरो नत्र नै त्यहाँबाट कर्मचारी त दिनुपर्ने सेवालाई कुनै ढिलासुती अथवा चाहिँ त्यहाँ अप्ठ्यारो भन्ने चाहिँ केही पनि हुँदैन त्यस्तो अप्ठ्यारो भन्ने चाहिँ हुँदै हुँदैन।
0: हजुर हामीले सुशासन भन्ने बित्तिकै कर्मचारी र जनप्रतिनिधिले आफूले गरेका कामको जवाब दिनुपर्छ त्यहाँभित्र चाहिँ हामीले गर्ने कामहरूमा चाहिँ जनसहभागिता समावेशिता होइन सबै क्षेत्रको समान सहभागिताका कुराहरू पनि उठ्छन्। त्यो हिसाबले हेर्दाखेरि जस्तै हामीले योजनाको कुरा गर्यौं योजना वस्तु स्तरबाट त्यो आउँछ अथवा हामीले चाहिँ आफू खुसीले कति ठाउँमा भनिन्छ कि भोट ब्याङ्क त्यो ठाउँमा अलि बढी भोट आउँछ अथवा भोट तान्नको लागि पारम न त भन्ने खालको नि देखिएको छ कि कसरी हामी योजना चाहिँ कसरी संकलन गर्छौं
1: मैले देख्दा मैले चाहिँ म यो वडामा आएको लगभग 3 वर्ष भएको छ र मैले देख्दा चाहिँ यहाँ जनप्रतिनिधिहरूले राजनीतिक बायसले भन्दा पनि आवश्यकता के हो भन्ने चाहिँ देखिएको छ। राजनीतिक कसैलाई पनि राजनीतिक बायसले हेरेको देखिँदैन र कहाँ के कुन बस्तीमा के आवश्यकता छ त्यो आवश्यकतालाई चाहिँ पहिचान गरेर चाहिँ योजना अथवा चाहिँ बजेट विनियोजन भएको चाहिँ देखिन्छ।
0: हजुर तपाईँको त लामो समयको अनुभव यो स्थानीय तहमा होइन यो स्थानीय तहमा सुशासन र पारदर्शिताको महत्व चाहिँ कति हुन्छ
1: यो खास डेलिभरी सर्भिस डेलिभरीका कुरा र स्थानीय तहले चाहिँ निकै चाहिँ पारदर्शी अन्तभन्दा चाहिँ स्थानीय तह चाहिँ पारदर्शिता भएको देखिन्छ। जस्तै प्रदेश कार्यालयहरू अथवा नेपाल सरकार सङ्घीय कार्यालयहरू भन्दा किन भन्दाखेरि स्थानीय तहमा चाहिँ प्रत्यक्ष जनता चाहिँ जोडिएको हुन्छ प्रत्यक्ष जनता चाहिँ संलग्न भएको हुनाले साठीको रूपमा चाहिँ सबै ठाउँमा चाहिँ पारदर्शिता भएको देखिन्छ।
0: हजुर जस्तै योजनाकै कुरामा चाहिँ योजना त बनायौं योजना राखेर यो छ है भनेर मात्रै भएन कार्यान्वयनको अवस्था चाहिँ कस्तो
1: होइन कार्यान्वयन चाहिँ जसले चाहिँ जनता त्यो बस्ती स्तरकै आएको योजना भएको हुनाले र त्यहाँ आवश्यकता खड्किएको हुनाले योजना चाहिँ त्यहाँ माग भएको हुनाले त्यो योजनालाई प्रत्यक्ष रूपमा चाहिँ जनता चाहिँ संलग्न भएको हुनाले त्यो योजनालाई निकै माया गरेको र योजना चाहिँ तलैबाट आएको योजना हुनाले चाहिँ प्रत्यक्ष चाहिँ कार्यान्वयनको पाटोमा पनि निकै राम्रो चाहिँ भएको छ।
0: हजुर हजुर भनेपछि कार्यान्वयन एकदमै राम्रो तरिकाले होइन चुस्त दुरुस्त रूपमा छ।
1: हजुर कार्यान्वयन पनि त्यही अनुसार छ त्यहीबाट आएको योजना भएको हुनाले कार्यान्वयन पनि त्यही अनुसार चाहिँ चुस्त भएको हुनाले र हामीले चाहिँ वडाका चाहिँ जनप्रतिनिधिहरू पनि जसले 5 जना हुनुहुन्छ वडा चाहिँ आफू आफैमा अब चाहिँ सबै हेर्न पर्यो भने अरू 4 जना जनप्रतिनिधिलाई पनि भेटिए रूपमा चाहिँ उहाँहरूलाई जिम्मेवारी छ र उहाँहरूले चाहिँ भेटिए रूपमा पनि आफ्ना योजनाहरू र आफ्नो बस्ती अथवा टोल आमा समूह र टोल विकास संस्था चाहिँ समन्वय गरेर चाहिँ योजनामा त्यो चाहिँ भेला त हुँदै हुन्छ तर भेला बाहेक उहाँ जनप्रतिनिधिहरूलाई पनि विशेष भेटिए रूपमा चाहिँ उहाँलाई जिम्मेवार पनि बनाइएको हुनाले उनीहरूले पनि जनतासँग प्रत्यक्ष संलग्न भएको चाहिँ देखिन्छ।
0: हजुर कतिपय वडामा चाहिँ योजना पर्यो होइन फ्याक्ट यो पार्नुपर्छ भनेर एउटा व्यक्ति बोल्यो पर्यो अनि त्यसपछि कार्यान्वयन गर्ने बेलामा चाहिँ उपभोक्ता समितिमा बस्न नमान्ने होइन त्यो चासै नदिने खालको समस्या पनि छ कि हामी कहाँ त्यस्तो समस्या
1: छैन हामी चाहिँ अब जनतालाई नै आवश्यक भएको हुनाले त्यो योजना छनौट भएको हुन्छ त्यो भएको हुनाले योजना कार्यान्वयनमा चाहिँ त्यस्तो समस्या देखिएको छैन र किन भन्दाखेरि अब त्यो प्रत्यक्ष रूपमा चाहिँ जनप्रतिले पनि त्यो योजना आवश्यक छ कि छैन भनेर त्यहाँ चाहिँ भेला अब सामान्य बस्ती स्तरमा पनि भेला राखेर योजना छनौट गर्ने भएको हुनाले चाहिँ त्यसलाई चाहिँ आवश्यकतै भएर त्यो पहिचान भएको हुनाले त्यो योजनालाई कार्यान्वयन चाहिँ सजिलो भएको छ।
0: हजुर हजुर अब जनसहभागिता भनेपछि हाम्रो योजना परेको छ भनेपछि त्यहाँको समूहहरू आफै आउनुहुन्छ।
1: हजुर आफै आएर अब त्यहाँ जनप्रतिनिधिले बोलाएर चाहिँ जनप्रति भेकै रूपमा चाहिँ आफ्नो आफ्नो जनप्रतिलाई बोलाएर जनप्रतिनिधिको रोगता समिति गठन गरेर अनि सम्झौताको चरणमा चाहिँ आउनुहुन्छ।
0: हजुर यो जनसहभागिता बढाउन चाहिँ के गर्नुपर्ने रहेछ
1: जनसहभागिता बढाउन जनतालाई नै सहयोगी बनाउनु पर्दो रहेछ मलाई भन्ने लाग्छ। जस्तो पोखरा महानगरपालिका वार्ड नम्बर 7 चाहिँ अब पूर्वाधारका लगायत चाहिँ मानवीय विकास त भएका छन् अझै चाहिँ अब यसलाई ब्युटिफिकेसन गरेर चाहिँ ब्युटिफिकेसनतिर लान सकियो भने र मान्छेलाई अझै चाहिँ यो पब्लिकलाई अपनत्वको चाहिँ भावना विकास गरेर योजनापट्टि अझै अपनत्वको भावना विकास गरेर लान सकिएन र यो हाम्रो हो, यो समाज हाम्रो हो, यो बस्ती हाम्रो हो, यो टोल हाम्रो हो र यो बाटो हाम्रो हो, यो खानेपानी हाम्रो हो, यो बत्ती हाम्रो हो भन्ने चाहिँ भावना अझै विकास गराउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: अनि कतिपय अवस्थामा अहिले पछिल्लो समयमा फेरि कस्तो पनि छ भने सबै गर्ने भनेको ओडाले हो, होइन सरसफाई नै उसैले गरिदियो हुन्थ्यो, यस्तो एउटा पोलमा बत्ती त त्यहीँको सहभागिता जनाएर हाल्न सकिन्छ नि, त्यो पनि ओडाले दियो हुन्थ्यो गरिदियो हुन्थ्यो भन्ने खालको भावना नै बढेको हो कि जस्तो लाग्छ कि। अनि फेरि ओडावासीहरूमा त्यस्तो एकदमै विपन्नता पनि होइन तर अलिकति लगानी गरेर केही सिकम भन्ने भावना पनि नभएको हो कि जस्तो पनि लाग्छ। तपाईँहरूले यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ, के देख्नुहुन्छ?
1: अहिले चाहिँ यो अहिलेको यो नयाँ चाहिँ ट्रेन्ड के देखिएको छ भन्दाखेरि ओडाले सबै काम गरिदिए हुन्थ्यो र हाम्रो चाहिँ सामान्य चाहिँ यो धारा अथवा टुटी पनि अथवा चाहिँ सामान्य एउटा बत्ती 400 बत्ती पनि ओडाले फेरिदिए हुन्थ्यो भन्ने चाहिँ सोच छ। तर त्यो सोचलाई चाहिँ परिवर्तन गर्नुपर्छ। जस्तै यो पोखरा महानगरको 7 नम्बरमा बस्ने भनेको अब चाहिँ भारीपटनको एउटा सुकुम्बा बस्ती लगा बाहेक अरू अन्य बस्ती त आफै चाहिँ आत्मनिर्भर हुन्छ जस्तो भएको देखिन्छ। किन भन्दाखेरि सबै सक्षम खालका छन्। अब सक्षम खालमा टोल विकासले चाहिँ सामान्य एउटा 400 बत्ती चाहिँ फेर्न नसक्ने अवस्था छैन। तैपनि तिनीहरूको भावना के हुन्छ भन्दाखेरि यो बत्ती पनि ओडाले गरिदिए हुन्थ्यो, हामीले चाहिँ बासी रूपमा एकपल्ट गरिराखेका छौँ, कहाँ कहाँ बत्ती आवश्यक छ अब त्यो बत्तीलाई चाहिँ बासी रूपमा हामी बजेट विनियोजन गरेर वर्षको एकचोटि हामीले गर्छौँ। तर त्यसले चाहिँ अब मर्मतको पिरियडमा तत्काल मर्मत गर्न वा त्यो सम्झौता अनुसार चाहिँ तत्काल मर्मत गर्न नआउने त्यस्तो भएको बेलामा पनि एउटा दुईवटा बत्तीको लागि पनि सामान्य चाहिँ कम्प्लेन त आउँछ। तर त्यसलाई चाहिँ टोल विकासले चाहिँ अथवा आमा समूहले चाहिँ सामाजिक उत्तरदायित्व अनुसार चाहिँ तिनीहरूले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ।
0: हजुर हजुर, त्यसरी काम गर्न चाहिँ कतिको सक्रिय छन् हाम्रा सामाजिक संघ संस्थाहरू? ओडामा भएका थुप्रै सामाजिक संघ संस्थाहरू हुनुहुन्छ, कतिको सक्रिय हुन्छ
1: सामाजिक संघ संस्था? चाहिँ अब 2-4 सामाजिक संस्था एकदमै एक्टिभ भएको देखिन्छ। तर कतिपय अब 17 टोल मध्ये 4-5 मात्रै एकदम एक्टिभ खालको चाहिँ देखिन्छ। तर चाहिँ 9-10-11 टोल चाहिँ केवल चाहिँ टोल विकासको नाममा मात्रै भएको पनि देखिन्छ। र त्यसले तिनीहरूलाई चाहिँ एक्टिभ बनाउनुपर्छ, तिनीहरूलाई अपनत्वको भावना विकास गरेर तिनीहरूलाई एक्टिभ बनाएर चाहिँ टोलप्रति उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।
0: हजुर, ठ्याक्कै नाम लिन मिल्छ एक्टिभ संस्थाको, कहिले कहिले नाम लिँदा नै प्रोत्साहन हुन्छ नि त।
1: जस्तै अब घाइपाटनको बाबुआमा समूह, अब यता चाहिँ राष्ट्र ब्याङ्क चोकको टोल विकास संस्था, त्यसपछि चाहिँ एउटा मासु बुस्तेको त्यो संगीता म्याडमले चाहिँ नेतृत्व गरेको, यता चाहिँ नुवाथोकको चाहिँ नुवाथोक टोल विकास संस्था, यी चाहिँ निकै एक्टिभ भएको देखिन्छ। नत्र कतिपय टोल चाहिँ टोल विकास संस्था चाहिँ केवल नामका मात्रै पनि भएको देखिन्छ। कतिपयले चाहिँ आफ्नो चाडा सभा गरेर रिनु पनि गर्न नआउने जस्तो, अब चाहिँ बाध्यतावश रिनु गरे जस्तो पनि देखिन्छ।
0: हजुर हजुर, यिनलाई एक्टिभ बनाउनको लागि तपाईँहरूले पहल गर्नुभएको?
1: होइन, यिनीहरूलाई हामीले चाहिँ एक्टिभ हुनुपर्छ। तपाईँ के हो भन्ने अब फोन सम्पर्क गर्ने, तपाईँले रिनु गर्न आउनुहोस्, यो टोल विकासलाई चाहिँ रिनु गर्नुपर्छ, वार्षिक रूपमा रिनु गर्नु चाडा सभा गर्नुहोस् पनि भनिन्छ। हामीले चाहिँ त्यसरी जनप्रतिनिधि मार्फत पनि ती टोल विकास संस्थालाई चाहिँ ल है तपाईँहरू एक्टिभ हुनुपर्छ, चाडा सभा गर्नुपर्छ र सामाजिक उत्तरदायी अनुसार तपाईँहरू चाहिँ काम गर्नुहोस् पनि भन्ने कुरा हुन्छ।
0: हजुर, हामीले गर्ने काममा चाहिँ जस्तै संघ संस्थाले आफूले गरेका काममा अथवा ओडाले गर्ने काममा चाहिँ संघ संस्था र ओडा बीचको समन्वय चाहिँ कतिको हो?
1: समन्वय चाहिँ साँच्चै एक्टिभ संस्थाहरूसँग चाहिँ ओडाको निकै समन्वय राम्रो छ। अब एक्टिभ संस्थाहरू आउनुहुन्छ ल हामीले यो चाहिँ यो गर्न चाहेका छौँ, वडाको चाहिँ के छ भन्दाखेरि ल ठिक छ तपाईँलाई के छ आवश्यकता भनेर हामीले आवश्यकता पहिचान गरेर, जस्तै अस्ति भकसी बाबासँगले एउटा चाहिँ काहीतिर सरसफाई क्रियाकलाप गर्यो, उसलाई चाहिँ सामान्य चाहिने पन्जा मास्क लगायतका हामीले चाहिँ त्यसरी व्यवस्था गर्यौं। अब त्यसरी चाहिँ सबै कोर्डिनेसन गर्ने संस्थाहरूलाई चाहिँ हामीले प्रोत्साहन पनि गरेका छौँ।
0: हजुर, अघि हामीले सुरुमा प्रसङ्ग उठान गर्यौं सर, किनकि तपाईँको यो स्थानीय तहमा लामो समयको काम गराएको अनुभव र तपाईँको अध्ययन पनि अलि फरक खालको होइन, रुरल एन्ड डेभलपमेन्टदेखि लिएर विभिन्न विषयमा चाहिँ तिनवटा डिग्री गरिसक्नुभएको छ सरले, त्यो हिसाबले हेर्दाखेरि सर ओडावासीको जनचेतना के कति कुरा चासो राखेर सोध्ने त्यो चाहिँ पाउनुहुन्छ कि पाउनुहुन्छ?
1: अझै चाहिँ मान्छेहरू चाहिँ अझै अवेरनेस चाहिँ हुनु पर्छ। यो सामाजिक मिडिया सोसियल मिडियाले पनि मान्छेलाई अवेरनेस त गरेको छ, तर पनि अझै चाहिँ अब प्रत्यक्ष रूपमा संलग्न भएर ओडासँग समन्वय गरेर मान्छेहरूलाई अझै एक्टिभ बनाएर उनीहरूलाई सिभिलाइजेसन अझै पब्लिक चाहिँ अझै सिभिलाइजेसन गर्न बाँकी भएको जस्तो देखिन्छ। किन भन्दाखेरि अहिले मान्छेलाई न मोरल शिक्षा नैतिक शिक्षाको कुराहरू र मान्छेलाई यो मानवताका कुराहरू र त्यसको चाहिँ पाठ चाहिँ अझै पढाउनु पर्छ कि जस्तो लाग्छ किन भन्दाखेरि यो सोसियल मिडियाले कता कता हाम्रो चाहिँ यो पूर्वीय दर्शनलाई चाहिँ पश्चिमेली दर्शनले पर पारेको कि जस्तो पनि देखिन्छ र साँच्चिक रूपमा पूर्वीय दर्शन र हाम्रो चाहिँ हिजोको चाहिँ यो पारिवारिक कन्डिसन देखेर सामाजिक उत्तरदायितालाई अझै एक्टिभ बनाउनु पर्छ भन्ने मलाई लाग्छ।
0: हजुर, कहिले काहीँ सुनिने गर्छ ती कुराहरू महानगरमा ओडाहरूमा जस्तै प्राविधिक कामहरू गर्दा जस्तै उदाहरणको लागि नक्सा बनाउने काम गर्दा त्यही भित्रको सेटिङ हुन्छ भन्ने खालको कुरा सुनिन्छ, यो चाहिँ कतिको साँचो?
1: यो चाहिँ कतिपय ठाउँमा के छ भन्दाखेरि त्यहाँको प्राविधिक इन्जिनियर अथवा जुनियर इन्जिनियरले आफूले चिनेको कन्सल्टेसीमा नक्सा बनाउन दिने अनि त्यहाँबाट चाहिँ उनीहरूले चाहिँ केही चाहिँ लाभ लिने भन्ने पनि देखिएको। अब जस हामीले सुनिएको चाहिँ कुरा हो तर देखिएको त छैन, सुनिएको कुरा त्यस्तो छ तर हाम्रोमा चाहिँ त्यस्तो भएको देखिँदैन। अब चाहिँ आफू हामीले मैले पनि म आफू त्यहाँको कार्यालय प्रमुख भएको हुनाले तपाईँलाई चाहिँ कहाँ काम लाउँछ कुन कन्सल्टेन्सी अथवा तपाईँले चिनेको कन्सल्टेन्सीमा गएर नक्सा बनाउनुहोस् यहाँ प्राविधिकलाई चाहिँ दिनुपर्छ भन्ने छैन, तपाईँलाई सस्तो जहाँ बनाउँछ टेन्डर नक्सा बनाएर लिएर आउनुहोस् हान्छ भनेर मैले त्यही पब्लिकलाई पनि त्यही भन्ने गर्छु।
0: हजुर, यत्रो 3 वर्ष यो वडामा बसेर काम गरिरहँदाखेरि सर ठ्याक्कै हामीले देखिने गरी गरेका कामहरू के के हो?
1: ठ्याक्कै देखिने गरेर चाहिँ काम चाहिँ भएको छ, जस्तै चाहिँ अब यो जस्तै हाम्रो अध्यक्षज्यूको पलमा चाहिँ यो मनोहर मार्गलाई चाहिँ यो साँच्चीकै साँगुरो बाटो थियो, त्यहाँ नाला पनि थिएन, भित्र चाहिँ एयरपोर्टभित्र नाला पारेर चाहिँ त्यो बाटोलाई यो उद्यान प्राधिकरणसम्म चाहिँ अब समन्वय गरेर चाहिँ गर्नुभएको छ। यो चाहिँ निकै चाहिँ राम्रो काम हो, यो चाहिँ साँच्चै संघीय सरकारसँग कोर्डिनेसन गरेर गर्ने काम चाहिँ निकै राम्रो काम भएको छ। त्यस्तै अब पार्कहरू पनि बनेका छन्, जस्तै तिनकुने पार्क चाहिँ निकै त्यो ब्युटिफिकेसन भएको छ क्या, त्यो पार्क चाहिँ साँच्चीकै चाहिँ घाटबन्ड क्षेत्रलाई एउटा चाहिँ चार्मिङको रूपमा रहेको छ। त्यो चिनकुरे पार्क भन्ने चाक्लो पनि छ मान्छेहरूलाई बस्न पनि, त्यो चाहिँ युनिक खालको चाहिँ पार्क बनेको छ। अरूवाडाले पनि मलाई 15 अथवा अरूवाडाले पनि यो चाहिँ कसले बनाएको यो चाहिँ निकै ब्युटिफिकेसन देखिएछ भन्ने चाहिँ कुरा आएको थियो। त्यहीँको जनप्रतिनिधि 15 जनप्रतिनिधि चाहिँ मलाई सुन्नु भएको थियो त्यस्तो भ्याउ अनि अहिले चाहिँ हामीले यो गर्ते पार्क पनि बनाएका छौँ र यो मिलन पार्क भन्ने अब ती पार्कहरू पनि छन् र अब बाटोघाटो अथवा चाहिँ भित्री बाटाहरू चाहिँ बन्ने क्रममा रहेको छ। कतिपयहरू चाहिँ 2 मिटरका बाटाहरू पनि घारीपटनभित्र चाहिँ 2 मिटरका बाटा पनि ढलान भएका छन्। साँच्चिक रूपमा चाहिँ यो भौतिक विकास त निरन्तर रूपमा चलिराख्ने हो, कन्टिन्युटीमा हुँदै जान्छ, अझै विकसित हुँदै रहेछ, तर चाहिँ अझै मानवीय विकास चाहिँ अलिकति जोड दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: यो के सर अघि हजुरले भने जस्तै मानवीय विकास, नैतिक शिक्षा, त्यो बौद्धिकता, दक्षता, क्षमता अनि त्यो चासो राख्ने के सकारात्मक चासो नै हुन्छ नि त, होइन? तपाईँहरूले कति ठाउँमा हामीलाई त वडाले खबरै गरेन, होइन, सुनेको कुरा त यसो रहेछ नि त हामीलाई बिर्सिनु भएर भन्नुहुन्छ नि त, त्यो खालको जनताको स्तर सोचाई चाहिँ अझै बढ्न सकेको छैन कि,
1: होइन?
0: त्यो फेरि केही कामहरू गरिहाल्यौँ भने नि तुरन्त परिवर्तन देखिँदैन, समय लाग्छ नि त गर्न त। तपाईँहरूले थुप्रै तालिमहरू पनि गरिराख्नु भएको छ, यसलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले?
1: अनि हामीले चाहिँ यो केही चाहिँ परिवर्तन गरेका छौँ विगत वर्षमा चाहिँ, जस्तै हामीले आमा समूह अथवा महिला क्लब अथवा कुनै टोल विकासलाई अब यो तालिम छ फलानु तालिम छ यतिजना छनौट गर्थ्यौँ भन्ने चाहिँ त्यो परिवारलाई चाहिँ अहिले अन्त्य गर्छौँ गरेका छौँ हामीले सार्वजनिक सूचना प्रकाशन गर्छौँ र त्यो वडाकै चाहिँ वेबसाइटमा राख्छौँ, त्यो फेसबुकको उसमा चाहिँ वडाकै फेसबुकमा राख्छौँ र त्यसरी अनि त्यहाँको भेकीहरूमा जनप्रतिलाई पनि ल है टोल विकास आमा समूहलाई पनि खबर गर्नु है सूचना सार्वजनिक सूचना भएको छ, तर सार्वजनिक सूचना अनुसार आफू गएर चाहिँ आफ्नो चाहिँ नाम चाहिँ अब चाहिँ लेखाउन सक्ने त्यसरी तालिममा सहभागिता हुनुपर्ने। साँच्चीकै अब त्यो नाम नसुने कसैको अब मोलमोलाई जा अथवा कसैको जनप्रतिनिधिको सिफारिस भन्ने पनि भएन क्या, आफैले स्वतस्फूर्त रूपमा आफै गएर आफै नाम टिपाएर आफै तालिममा सहभागी हुनु भयो, त्यो चाहिँ निकै सकारात्मक पाटो भन्ने मलाई लाग्छ।
0: कति राम्रो हो नि, त्यो चाहिँ व्यक्ति नै जान पाउँछ।
1: हजुर, व्यक्ति आफै गएर कसैले सिफारिस गर्नु परेन, केही गरेन, आफै गएर आफ्नो नाम म लिन्छु म यसलाई यो चाहिँ मलाई आवश्यक छ भनेर भनेपछि उसलाई पनि आफू चाहिँ आधी इनर्जेटिक भएको चाहिँ लाग्छ।
0: कति राम्रो, नत्र चाहिँ हामीले भनौँ न यहीँका संघ संस्थालाई ल 3 जना पठाउनु भने जहिले
1: एउटै व्यक्ति परिवारकै अन्त्य भएको छ अहिले, एकदमै राम्रो, मलाई पनि यो चाहिँ राम्रो लाग्छ।
0: हजुर हजुर, अनि त्यो जुनसुकै समूहको जति परे नि
1: सार्वजनिक सुनना हुन्छ त्यहाँ निश्चित अब जसै 40-45 जना कति तालिम दिनुहुन्छ, जो चाहिँ फर्स्ट अब मान्छेले नाम लेखायो भने त्यो मान्छे चाहिँ 40-45 जना मिलेर चाहिँ आफूले स्वतः स्वतः नाममा नाम लेखा भने स्वतः पनि भयो त्यही आमासम्मको त्यही अध्यक्ष अथवा त्यही सचिव पनि भन्ने कुराको चाहिँ अहिले अन्त्य भएको छ।
0: कस्तो राम्रो भनेपछि यसले रिजल्ट पनि दिएला
1: भित्रैदेखि गर्न मन लागेर आउनु भएको छ। रिजल्ट दिन्छ किन भन्दाखेरि उसलाई चाहिँ आफूलाई मन लागेर आएको मान्छे हो नि त, कसैले प्रकारले गएको मान्छे होइन, अथवा कुनै आमासम्मको अध्यक्ष अथवा सचिव त होइन ऊ त, तर चाहिँ आफै एक्टिभ रूपमा चाहिँ मलाई लिन यो तालिम लिने इच्छा छ है मलाई भनेर गएको मान्छेले निश्चित रूपमा चाहिँ त्यसले गर्छ भन्ने चाहिँ हामीले अपेक्षा गरेका छौँ।
0: हजुर कति राम्रो, यति धेरै कामहरू भएका छन् र पनि अझै ध्यान अझै सुशासन पारदर्शी विकास गर्नको लागि कस्ता
1: सम्भावना चाहिँ के हुन्छ? अब सम्भावना निकै छ। अब चाहिँ यो पोखरा वार्ड नम्बर 7 भनेको चाहिँ कोर सिटी एरिया, तर यो सिटी एरियालाई चाहिँ अब चाहिँ ब्युटिफिकेसनमा लानुपर्छ भन्ने मलाई लाग्छ, र मान्छेहरूलाई सिभिलाइजेसन गर्नु पर्यो, र मान्छे तपाईँले चाहिँ कुनै चक्लेट अथवा चाउचाउको खोल पनि अब बाटोमा नफाल्ने, आफ्नो खोल्तीमा राख्ने, र कुनै फोहोर मलाई भनेर कुनै बकेटहरू ठाउँ ठाउँमा बकेटहरू राख्ने, र हामीले सिसी क्यामेरा पनि राखेका छौँ, तर अहिले चाहिँ अब सिसी क्यामेरा कतिपय चाहिँ बिग्रेको अवस्था छ, हामीले चाहिँ त्यो सिसी क्यामेराको मर्मतमा चाहिँ पैसा राखे नराखेको हुनाले चाहिँ त्यसलाई अहिले मर्मत गर्न सकेको छैन, र हामी वर्ष चाहिँ त्यसकोमा पनि बजेट विनियोजन गरेर चोकचोकमा सिसी क्यामेरालाई चाहिँ अब अलिक प्रसिद्ध खालको चाहिँ सिसी क्यामेरा राख्ने, र एउटा अब चाहिँ अब टोल टोललाई चाहिँ अलिक ब्युटिफिकेसनमा चाहिँ लाने, साँच्चीकै रेस्टुरेन्टको पब्लिकलाई चाहिँ अब सिभिलाइजेसन गर्ने, साँच्चीकै युरोप र अमेरिका चाहिँ त्यसै युरोप अमेरिका भएका होइनन्, तिनीहरू चाहिँ अब आफ्नै व्यक्तिगत रूपमा चाहिँ आफै भएर चाहिँ तिनीहरू पनि त्यसरी थाक्षेता भएर साँच्चै एजुकेसन रूपमा चाहिँ सम्पन्न भएर चाहिँ त्यो युरोप र अमेरिका भएका साँच्चीकै यस्ता को सिटीहरूलाई एरियालाई चाहिँ अब पब्लिकलाई पनि सिभिलाइजेसन गरेर उनीहरूलाई आफै मपाइत्वको अब हामीले गर्नुपर्छ है, हामी पनि अब हिजोको ऊ समाज होइन आजको समाज चाहिँ आज परिवर्तन समाजमै परिवेश गर्नुपर्छ भन्ने चाहिँ गराउनु पर्छ भन्ने मलाई लाग्छ।
0: हजुर अघि मनोहर मार्गको कुरा गर्दाखेरि संघीय सरकारसँग पनि समन्वय गरेर होइन त्यो काम सम्पन्न गरेको हामीले देख्यौँ र भई पनि भइसक्यो, प्रदेश सरकारसँगको समन्वय चाहिँ कस्तो छ?
1: प्रदेश सरकारसँग पनि समन्वय त छ, तर प्रदेश सरकारबाटै बजेट यस्तो वडा नम्बर 7 प्रदेश सरकारबाटै यदि बजेट अब धेरै लामो बजेट पर्यो अथवा ठुलो बजेट पर्यो भन्ने छैन, तर चाहिँ वडाले गर्ने क्रियाकलाप अथवा मानवले गर्ने क्रियाकलाप पनि वडाले चाहिँ राम्रै भएको छ, र साँच्चीकै रूपमा चाहिँ विकास चाहिँ भएको देखिएको छ।
0: हजुर यति धेरै कामहरू गर्दा गर्दै पनि चुनौती चाहिँ के देख्नुहुन्छ?
1: चुनौती भनेको मान्छेलाई चाहिँ हो, मान्छे समाजलाई चाहिँ अब यो अझै चाहिँ जागरूक बनाउनुपर्छ, र समाज चाहिँ यो टोल विकास लगायत अन्य संघ संस्थालाई चाहिँ एक्टिभ बनाउनुपर्छ, आमा समूह तिनीहरूलाई पनि अझै एक्टिभ बनाएर समाजप्रतिको चाहिँ रेस्पोन्स के हो, हामीले समाजप्रति उत्तरदायित्व चाहिँ के हो, र हामी चाहिँ अब आमा समूह अथवा टोल विकास संस्था चाहिँ बन्यौं, तर बन्नको लागि बन्ने होइन कि हामीले टोल विकासमा कमसेकम टोलका मान्छेहरूलाई चाहिँ हामी यसरी सिभिलाइजेसन हुने, र हामीले चाहिँ आफ्नो नैतिक शिक्षा यस्तो हो, आफ्नो परिवार कोर्डिनेसन यस्तो मान्छेलाई परेका चाहे घरेलु हिंसाका कुरा हुन् चाहे अन्य हिंसा हुन् ती हिंसालाई पनि रोकथाम गर्नको लागि उनीहरूलाई मोटिभेसन गर्ने कुराहरू चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ।
0: तपाईँको काम गराएको अनुभवले के भन्छ? स्थानीय तहलाई मजबुत बलियो बनाउन चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
1: स्थानीय तहलाई चाहिँ मजबुत बनाउनको लागि अझै बजेट चाहिँ खास यो प्रदेशलाई भन्दा पनि स्थानीय तह चाहिँ साँच्चीकै जनताको घर आँगनको सरकार भएको हुनाले चाहिँ बजेट चाहिँ अझै स्थानीय तहलाई वृद्धि गरेर अझै स्थानीय तहलाई अझै एक्टिभ रूपमा लगेर यसलाई चुस्त दुरुस्त बनाउँदै प्रत्यक्ष जनता पनि संलग्न हुने भएको हुनाले अझै बजेट चाहिँ वृद्धि गरेर यसलाई चाहिँ साँच्चीकै पावरफुल बनाउनुपर्छ भन्ने मलाई लाग्छ।
0: हजुर अहिले तत्काल हाम्रो वडा नम्बर 7 गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: अहिले तत्काल चाहिँ वडा नम्बर 8 चाहिँ अब यो टोल टोलमा चाहिँ जस्तै चोक चोकमा चाहिँ अब चाहिँ सिसी क्यामेराहरू चाहिँ राख्ने व्यवस्था गर्ने, र अझ बत्तीको चाहिँ छँदैछ तर बत्तीलाई अझै व्यवस्थित गर्न सकियो, र अब कुनै कुनै ठाउँमा चाहिँ अझै अब केही मान्छेहरूलाई चाहिँ असुविधा भएको भन्ने चाहिँ त्यस्तो देखियो भने त्यस्तो ठाउँमा तत्काल चाहिँ तिनीहरूलाई चाहिँ अब राहतको अनुमति गराउने सकियो भने राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
0: हजुर समस्या के छ वडामा?
1: खासै त्यस्तो समस्या देखिएको छैन, तर चाहिँ समस्या वडामा चाहिँ समस्या भनेर समस्या त्यस्तो नदेखिए पनि अझै चाहिँ अब तौलुता साथ यसलाई चाहिँ अझै परिष्कृत र साँच्चीकै स्मार्ट वडाको रूपमा चाहिँ सबैले मान्छेले अनलाइनबाटै निवेदन दिन सक्ने त्यस्तो बनाएर लानुपर्छ भन्ने मलाई लाग्छ।
0: हजुर त्यो सम्भव देख्नुहुन्छ?
1: अनि त्यो सम्भव छ, अनलाइनबाटै मान्छेले चाहिँ त्यो सम्भव देखिन्छ। तपाईँलाई चाहिँ कुनै कुरा आवश्यक छ भने तपाईँ तपाईँले अनलाइनबाट निवेदन दिने अनि तपाईँ त्यहाँ गएर सर्भिस लिएर हिँड्ने त्यस्तो चाहिँ बनाउनु पर्छ भन्ने मलाई लाग्छ।
0: हजुर, अहिले पनि सर्भिस त हामीले एकदम फास्ट दिइरहेछौँ नि
1: होइन, आएर दिनभरि लाग्ने पाँच मिनटमा हामीले त्यो माथि गएको मान्छेलाई लगभग काम गरेर फिर्ता पठाइने लाग्छ। हामीले अब कुनै मान्छे चाहिँ कर्मचारी अल्ला भने पनि त्यहाँ चाहिँ किन अल्झिएको मान्छे भन्ने चाहिँ हामीलाई लाग्छ। त्यहाँ अल्लाउनु हामीले कर्मचारीलाई पनि त्यही अनुसारले चाहिँ मोटिभेसन गरेका छौँ, मान्छेलाई अल्लाउने होइन, भएको कामलाई तुरन्तै गरेर पठाइने हो भन्ने चाहिँ गरेका छौँ हामीले। कर्मचारीलाई पनि त्यसरी मोटिभेसन गरेका छौँ।
0: हजुर, तपाईँहरूलाई काम गर्ने क्रममा त्यहाँभित्र चाहिँ हुन्छ नि यस्तो भइदियो हुन्थ्यो भन्ने केही छ?
1: होइन, हामीलाई के भन्दा पनि अझै चाहिँ यसलाई स्मार्ट रूपमा चाहिँ लाने त्यस्तो चाहिँ अब समस्या छैन। अहिले चाहिँ हामीले अब त्यो कम्प्युटर लगायतका चाहिँ चिजहरू पनि हामीले वडाले चाहिँ व्यवस्था गरेका छन्। हाम्रो अध्यक्षज्यूले पनि पहिला चाहिँ आन्दोलनमा चाहिँ केही भएका चाहिँ तीन सेट चाहिँ उहाँले पनि चाहिँ सहयोग गर्नुभएको छ अध्यक्षज्यूले। र तत्काल रूपमा चाहिँ अहिले अब त्यसरी चाहिँ एउटा सबै कुरा चाहिँ अब कम्प्युटरमा सबै कम्प्युटरमै काम गर्ने भएको हुनाले सबै चाहिँ त्यो चुस्त दुरुस्त चाहिँ भएको देखिन्छ।
0: हजुर, यो अघि समन्वयको कुरा त छ हामीसँग भन्ने भयो, त्यो कर्मचारी अनि जनप्रतिनिधि पाँचैजना भनौँ न होइन एकजुट भएर अगाडि बढ्दाखेरि रिजल्ट छिटो आउँदो रहेछ क्या हो?
1: होइन, यो चाहिँ कर्म यो जनप्रतिनिधि जनप्रतिनिधिमा पनि उहाँहरू चाहिँ दुईटा पार्टी यहाँ चाहिँ सात नम्बर थियो वडाको कुरा गर्दाखेरि, चारजना एउटा पार्टीको एकजना एउटा पार्टीको अध्यक्ष थियो एउटा पार्टीको हुँदा पनि उहाँहरूमा त्यस्तो कन्ट्राडिक्सन देखिँदैन, उहाँहरू चाहिँ मिलेको र वडा उहाँहरू चाहिँ सबैको चाहिँ एउटा भावना गर्नुपर्छ, हामीले विकास गर्नुपर्छ, हामी चाहिँ जनतालाई आएको प्रतिनिधि हो, साँच्चीकै जनताको चाहिँ हामीले जनतालाई हुने गरेर उनीहरू जनतालाई चाहिँ राम्रो गर्ने गरेर अनुमति दिनुपर्छ भन्ने उहाँहरूको भावना रहेको देखिन्छ।
0: त्यही अनुसारले लाग्नु भएको छ,
1: त्यही अनुसार चाहिँ लागेको देखिन्छ। रिजल्ट पनि राम्रो देखिएको छ, काम पनि भएको छ र अरू रोजगारीका कुराहरू आयोजनका कुराहरू त अब यहाँ मात्रै नभएर संघीय सरकारले पनि गर्ने अब त्यो रोजगारीको कुरा तुरन्त उद्योग धन्दा खुल्ने कुराहरू त यो केन्द्र सरकारमा पनि रहेको हुनाले त्यस्तो अरू चाहिँ वडाबाट हुने वडाले गर्न सक्ने कामहरू चाहिँ सबै चुस्त दुरुस्त रूपमा भएको चाहिँ देखिन्छ।
0: हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ राजेन्द्र सर, अन्त्यमा के भन्न चाहनुहुन्छ?
1: अब चाहिँ यो पोखराको कोर सिटी एरिया भएको हुनाले चाहिँ यसलाई चाहिँ अब चाहिँ एउटा ब्युटिफिकेसनतिर लानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ र मान्छेहरूलाई चाहिँ साँच्चीकै चाहिँ साक्षात्कार गरेर अब पब्लिकलाई पनि अवेरनेस गर्दै पब्लिकहरूलाई चाहिँ यो चाहिँ साँच्चीकै समाजप्रति उत्तरदायित्व बनाएर उनीहरूको पब्लिक पनि केही न केही पार्टिसिपेसन गरेर यसलाई ब्युटिफिकेसनतिर पनि लानुपर्छ भन्ने म देख्छु।
0: हजुर, यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।
0: स्थानीय तहको कार्यशैलीको हिसाबले अत्यन्त अनुभवी व्यक्तित्व ओडा पोखरा महानगरपालिका वडा नम्बर सातका प्रशासकीय अधिकृत ओडा सचिव राजेन्द्र पौडेल सरसँग आज हामीले कुराकानी गर्यौं। पक्कै पनि स्थानीय तहमा सुशासन र पारदर्शिता बिना दिगो विकास सम्भवै छैन, यसैले उत्तरदायी नेतृत्व, सक्रिय नागरिक सहभागिता र प्रविधिको प्रयोग मार्फत यसलाई अझै मजबूत बनाउनु पर्ने आवश्यकता रहेको छ। यो समय दिनुभएकोमा आजका अतिथि ओडाका प्रशासकीय अधिकृत राजेन्द्र पौडेल सरलाई धेरै धेरै धन्यवाद दिँदै हामी कार्यक्रम हाम्रो ओडा नम्बर सात आज हामीले शुक्रबारको कार्यक्रम गर्यौं। अब मंगलबार फेरि ओडामै रहेर काम गरिरहनुभएका सक्रिय संघ संस्थाका प्रतिनिधि नेतृत्व गरिरहनुभएका व्यक्तित्वहरू लिएर आउने नै छौं। त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: उहु ला
3: ल ल ल ल मरे के हो
2: हेरो त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
3: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बीचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
7: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
9: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस

0: surfer. Ghar ghar ma fiber internet ra TV service.
1: Contact 061-55-3050 061-58-9848.
0: For more details, visit www.wavesurfer.com.np.
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्णा।
3: मोबाइल नम्बर 9846059581,
2: 9116615475।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने रहने दिदी?
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: के रटो लाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
10: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
9: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि।
11: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
10: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120050, 9251270014।
12: सफलता स्टूडियो।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले बुझिथ्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी

0: सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
4: लौन नि दाइ, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
6: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508, 97050 55 0557, मुलसरा तात चिकन बिरयानी, पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचता सोचता हैराने भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरु आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06908।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
2: अनुरोध: गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ। साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण।